प्रेयर हुन्छ फेरि बनाउनु भएको कसले हुन्छ होइन आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेको थियो कोषमा अर्थ मन्त्रालयबाट यो यो रिस्पोन्स आएको थियो त्यही भएर हामीले कोषमा हालेको त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बी तर्फ जान्छौँ त फेरि डेढ वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै हुन्छ फेरि बनाउनु भएको कसले हुन्छ होइन आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला

0: डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्यूशनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटीज द प्लेस अफ ओरिजिन अफ ल भए भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौं भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस् धन्यवाद।
1: धेरै धन्यवाद सम्मानिज्यू। अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा। यहाँ जति जे जति कुराहरू सभापतिज्यूले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धतै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु।
2: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन सक्रिय रूपमा संरक्षण गर्नु हो। यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्। संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ। मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुनसक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला। नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities ne ho main, so how do we include more of them, ekikrit suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan na hos, yo ta unified message jaos ra yo bidhay ko naam ko pani dherai choti kura aisa committee ma ani asti mantralay ko रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भनेको कि 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो। यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ। यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै विदा पनि माग्नेछु। धन्यवाद।
3: सरकारवाला बीचको सम्वाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ। यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल।
4: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ। यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्। सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले। आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ। समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ। अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टेन्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ। लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ। यी यसका महत्वपूर्ण पाटाहरू हुन्। तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु। विधेयकको दफा दुईको खण्ड क 11 लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू। विधेयकको दफा दुईको खण्ड क को बाह्रमा चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थल लाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा दुईको खण्ड

0: रूपमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रव्य दृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। दफा दुईकै खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ। त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो। मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको के अरे समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिलेको विधेयकमा समुदायको परिभाषा समुदाय भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास तथा संरक्षण गर्ने नेपाली समुदाय नेपाली नागरिक वा नेपाली नागरिकहरूको समूह सम्झनुपर्छ भन्ने परिभाषा राखेको छ र संसदमा त्यो नेपाली भन्ने शब्द नराख्दा के हुने भन्ने पनि कुरो उठेको थियो र त्यसैमा त्यो समुदायलाई चाहिँ हामीले सम्पदाको पछि संवाहक अथवा त्यो अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा रहेको जुन समूहहरू हुन्छ त्यसलाई पनि यसभित्र समावेश गर्नुपर्छ भनेर यो परिभाषामा सामान्य गर्यौं। होल विधेय संरक्षणको वरिपरि घुम्छ सेफगार्डिङको वरिपरि तर परिभाषाको खण्डमा चाहिँ संरक्षण भन्ने शब्दको परिभाषा नभएको हुँदा हामीले यसलाई चाहिँ संरक्षणको परिभाषा थप्नको लागि सिफारिस गरेका छौं। जबसम्म समुदायलाई हामी यो गर्न प्रेरित गर्दैनौं यसको बारेमा चाहिँ सहयोग गर्दैनौं तबसम्म नहुने भएकोले उत्तराधिकारी प्रशिक्षणको एउटा नयाँ टर्मिनोलोजी उल्लेख गर्न खोजिएको र यी जे जति कार्यक्रम छन् युवा वर्ग र बालबालिका लक्षित सचेतनामूलक अथवा जागरूकता जगाउने खालका कार्यक्रमहरू सञ्चालन गरियो भने सम्भवत यो ल यो विधेयक भोलि ल बनेर आउँदा पनि यसको इम्प्लिमेन्टेशनमा सहजता हुनेछ भन्दै मलाई दिएको जिम्मेवारी यही टुङ्ग्याए। धन्यवाद।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया सुनाउँदा सुनाउँदै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
2: साझाखबर@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
1: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 11 गते सोमबार, जुलाई 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा एक महिना लाग्ने। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह।
1: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण। सीमामा सफारी सूटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीआईटी टीम परिचालन। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
0: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, ईपीएस मार्फत 125,000 रोजगारी, 80,00,000 नाग्यो शेयर खाता। त्रिवीको प्रश्न पत्र 5 मिनटमै व्हाट्सएपमा। शिक्षकमा पक्राउ प्रणालीमाथि प्रश्न।
1: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचित हुने। कंगोमा युवालाबाट मृत्यु हुनेको संख्या 1,000 नाग्यो। अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाही रोकियो।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै, चोटका कारण नन्दन यादव लीग दुई श्रृंखलाबाट बाहिर। लुम्बिनी लायन्समा नामेबियाका रूबेन अनुबन्धित।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, 2.5 किलोमिटरको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटनको लागि आज तयारी गरिएको प्रसंग।
1: सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ। मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ्ग युगको प्रस्थान बिन्दुका रूपमा लिएको बहुप्रतीक्षित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि आजदेखि सञ्चालनमा आउँदैछ। नागढुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्तीले आज बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अकिही कोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नुहुने उहाँले बताउनु भएको छ। सुरुङ मार्ग शुरूमा आपतकालीन सवारी साधनका लागि मात्रै खुला गरिने स्पष्ट पार्दै उहाँले सुरुङ मार्गभित्र अन्य सवारी साधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने समेत तयारी भएको उहाँले बताउनु भएको छ। त्यस्तै पैदल यात्री, दुई पाङ्रे र प्रज्वलित स्टील पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न पाउने छैनन्। नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले भन्नुभयो,
3: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि, एकैचोटि खोल्नु हुँदैन यसलाई, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो, जस्तो आग लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले, त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रा त्यहाँका जेट फ्यानहरूलाई सिन्कोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट प्रमेय सञ्चालन गर्न तयारीमा छौँ।
0: आयोजना कार्यालयका उप आयोजना निर्देशक संजय पन्थीका अनुसार, सुरुङ मार्ग उद्घाटन भइसकेपछि तत्काल पूर्ण क्षमतामा सञ्चालनमा नल्याई 3 महिनाको परीक्षण काल अर्थात ट्रायल पिरियड राखिनेछ। उहाँका अनुसार यसो गर्नुको मुख्य कारण सुरुङ प्रयोगमा सर्वसाधारण र चालकहरूलाई क्रमशः अभ्यस्त बनाउँदै लैजानु, सुरुङभित्र पालना गर्नुपर्ने ट्राफिक तथा सुरक्षा नियमहरू चालकहरूले राम्ररी पालना गरून् भन्ने सुनिश्चित गर्नु रहेको छ। पन्थीका अनुसार परीक्षण कालमा विभागले सुरुङभित्रको सवारी चाप, गति नियन्त्रण, जेट फ्यान लगायतका प्राविधिक प्रणालीले वास्तविक सञ्चालन अवस्था र आकस्मिक अवस्थामा उद्धार तथा राहत प्रणालीको प्रभावकारिता समेत नजिकबाट नियालिनेछ। यसबाट देखिएका कमी कमजोरी सुधार गर्दै र आवश्यक अभ्यास गराउँदै मात्र सुरुङलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउन सकिने पनि उहाँले बताउनुभयो। तीन महीनाको अवधिपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सामान्य सवारी चालकका लागि निर्धक्क खुला गरिने आयोजनाले बताएको छ। यो सुरुङ जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। सुरुङको लम्बाई 2.68 किलोमिटर छ। सुरुङभित्रको निकास मार्ग इभ्याक्युएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 आयोजनाको निर्माण थालेको थियो।
1: दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो। त्यसैले नरेन्द्र मोदीको नेतृत्वमा सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनायो। उहाँले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको 5 मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका थिए। यस घटनाले परीक्षा सञ्चालन प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्रै पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लीक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ पर्नुभएका उहाँ हिमालयन कलेज कोटेश्वर र केएमसी कलेज बागबजारमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
0: गएको 3 घण्टामा सबभन्दा धेरै पानी नवलपुरको देउरालीमा 86.6 मिलिलिटर परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानमा र मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको हो। तनहुँ जिल्ला स्थित कोटगाउँ र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको महाशाखाले जानकारी गराएको छ र पानी पर्ने क्रम अझै पनि निरन्तर रहन सक्ने देखिएकाले त्यस अनुसारको सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको हो। खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने र बाढ़ी पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो। पछिल्लो 1 घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको छ। गण्डकी प्रदेशमा पनि विभिन्न 2 स्थानमा अत्यधिक पानी परेको छ भने अर्को एउटा स्थानमा भारी पानी परिरहेको छ र त्यस अनुसारको सावधानी अपनाउनको लागि अनुरोध पनि गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद रोजन लामिछानेले भने मधेस प्रदेशमा तुलनात्मक रूपमा कम पानी पर्ने पूर्वानुमान गरिएको बताउनुभयो।
4: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सरदर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझ स्पेसियली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार गर्दै आमूल रूपान्तरणका पक्षमा नवीनतम कार्यदिशा तय गर्ने उद्देश्यका साथ उद्यमी व्यवसायसँग सिंगो अर्थतन्त्र क्षेत्रसँग परामर्श गरिरहनु भएको छ। आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन प्रारम्भ हुँदै गर्दा प्रधानमन्त्री शाहले अर्थतन्त्र उकास्न श्रृंखलाबद्ध विमर्श शुरू गर्नुभएको हो। उहाँले असार 24 गतेदेखि उद्यमी व्यवसायसँग छलफल शुरू गर्नुभएको छ। यसबीचमा उहाँले अर्थतन्त्र तत्काल गतिशील र व्यावसायिक बनाउन नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेललाई बोलाएर सुझाव समेत दिनुभएको छ। उहाँले देशको समग्र आर्थिक विकास शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन समेत सुझाव दिनुभएको हो। उहाँले मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ। त्यस्तै गरी प्रधानमन्त्री शाहले नेपाल निर्माण व्यवसाय महासंघ महिला उद्यमी होटल संघ जुत्ता चप्पल उत्पादक संघ पूँजी बजार धितोपत्र व्यवसायी तथा बीमा सम्बन्धी निकाय उद्योग वाणिज्य महासंघ नेपाल तयारी पोशाक उद्योग संघ नेपाल अर्गानिक संघ नेपाल हस्तकला महासंघ निर्यात जन्य उद्योगका प्रतिनिधिसँग पनि संवाद गरिसक्नु भएको छ।
0: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुधे सहमति अनुमोदन गर्ने र लगतै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेश मध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी बनेको छ। यस अनुसार लुम्बिनी र कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन बुधे सहमति पनि पछि अनुमोदन हुने गरी अन्य प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। भट्टले अध्यक्षले प्रदेश पार्टीलाई दिएको निर्देशनका आधारमा पनि प्रक्रिया अगाडि बढ़न सक्ने बताउनु भएको छ। कोशीमा मुख्यमन्त्रीका लागि एमाले भित्रै विवाद देखिएको छ। अध्यक्ष केपी शर्मा ओली भने सांसद तिलकुमार मेन्याङबोलाई अघि सार्ने योजनामा हुनुहुन्छ, तर केन्द्रमा एमाले र नेकपा बीचको सत्ता सहकार्यबारे आफूसँग कुनै छलफल नभएको भन्दै पद नछाड्ने चेतावनी मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दिइसक्नु भएको छ। कर्णाली प्रदेशमा सरकार गठनको प्रक्रिया शुरू भइसकेको छ। मुख्यमन्त्री यामलाल कडेलको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार हिजो नयाँ सरकार गठनको आह्वान गर्नुभयो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न मंगलबार अर्थात भोलि साँझ 5 बजे समयको समय सीमा तोकिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा आत्मनिर्भर हुन के गर्ने महिला किसानको अनुभव।
5: यो कृषि गर्यो भने हात खाली हुँदैन, जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्।
0: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण, सीमामा सफारी सुटमा सशस्त्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार यूआईटी टीम परिचालन, प्रदेश सरकार गठनमा अझै पनि दलहरूको गृह कार्य, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
10: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
11: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी नै पुग्रला, अखन त यही हाम्रो खेती हो।
8: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
10: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
8: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,320 जना नेपाली पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,069, क्रोसिया 7,662, टर्कीमा 6,370, माल्टामा 6,110 र पोर्चुगलमा 3,800 जना नेपाली पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै हुँदै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
12: विशिष्ट कन्ट्री मलेसिया या लगायतका कन्ट्रीहरूमा भइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकमा कृष्ण प्रसाईले कान्तिपुर दैनिकमा लेख्नुभएको खबर छापिएको छ। प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिँदा अरबौं रूपियाँ मुद्रा सटही गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। आर्थिक वर्ष 2072-73 नेपाललाई 9.85 अर्ब रूपियाँको व्यापार नाफा भएको थियो। त्यति बेला 136.47 अर्ब रूपियाँ बराबरको सेवा निर्यात र 128.62 अर्ब रूपियाँ बराबरको सेवा आयात गरिएको थियो। अन्नपूर्ण पदमार्गमा एकै वर्ष 40,000 भन्दा बढ़ी पर्यटक शीर्षकमा आश गुरूङले लमजुङबाट लेख्नुभएको खबर छ भने गण्डकीमा राइड सेयरिङ दर्ता गर्न 15 साउनको म्याद दिइएको बारेमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ। 80 लाख नाग्यो शेयर खाता शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता डिम्याट अकाउण्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ तर सूचना प्रवाह लगानीकर्ता संरक्षण कोष बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि रहेको उल्लेख गरिएको छ। अर्को खबर नागरिक दैनिकमा अन्नदेखि तरकारीसम्म विदेशकै भर वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। 64 करोड़ मानिस दीर्घकालीन भोकमरीमा रहेको बारेमा अर्को खबर छ। दिगो विकास लक्ष्य अन्तर्गत सन् 2030 शून्य भोकमरीको लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती देखिएको छ। संयुक्त राष्ट्रसंघका 5 विशेषीकृत निकायले यस साता सार्वजनिक गरेको विश्व खाद्य सुरक्षा तथा पोषणको अवस्था 2026 प्रतिवेदनमा भोकमरी ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नै अभिव्यक्ति गल्पासो शीर्षकमा ईश्वरी सुवेदी लेख्नुहुन्छ। आफैले बोलेका शब्द असंसदीय ठहरिएर अभिलेखबाट हटाइनुपर्ने अवस्था आउनु सांसद स्वयंका लागि पनि लज्जास्पद विषय हो। यसले सांसदको परिपक्वतामाथि पनि प्रश्न उठाउँछ नै समर्थक माझ पनि गलत सन्देश प्रवाह गर्न सक्छ। यसै कारण कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्। 5 वर्षमा 164 जनाको मृत्यु मानव वन्यजन्तु टक्राव शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। ईपीएस मार्फत 1,25,00,000 रोजगारी शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। सरकारले श्रम स्वीकृति दिन खुला गरेका कुल 110 मुलुक मध्ये नेपाली कामदारको आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया नै बनेको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउन थालिएको 18 वर्षको अवधिमा सन् 2008 हालसम्म 1,25,000 जनाले रोजगारीको अवसर पाएका छन्।
1: यसैबीच गोर्खापत्रको पहिलो पृष्ठमा प्रतिनिधि सभामा सशस्त्र नेताको उपस्थिति न्यून शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको अघिल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमाथिमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्ममा दलहरूका संसदीय दलका नेताहरूको उपस्थिति निकै कमजोर देखिएको हो। त्यस्तै बचेरा हुर्काउन व्यस्त घुंगी फोर गरूड़ शीर्षकमा चाँदनी हमालले चितवनको खबर लेख्नु भएको छ। त्यस्तै दाउराको प्रयोग घटेपछि जंगल हराभरा शीर्षकमा बाबुराम देवकोटाले सिन्धुली माडी सिन्धुली माडीबाट खबर लेख्नु भएको छ भने त्यस्तै लिफ्टको पानीले रोपाई शीर्षकमा सिन्धुपाल्चोकको खबर प्रकाशित छ। एक घर एक धारा कार्यक्रम प्रभावकारी बनेको दोलखाको खबर पनि प्रकाशित छ भने भाँसिएको पुलबाट वारपार गर्दै शीर्षकमा अर्को खबर पनि प्रकाशित रहेको छ। सातवटा सड़क स्तर उन्नति र कालोपत्री हुँदै शीर्षकमा जुम्लाको खबर पनि प्रकाशित छ।
0: आर्थिक कारोबार दैनिकमा कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुल्ला भएको बारेमा खबर छ। रोजगार प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपालीको छनौट भाषा परीक्षा आवेदन आज सोमबारबाट खुल्ला हुन लागेको हो। साउन 11 देखि 17 गतेसम्म खुल्ला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5000, कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7002 नेपालीले रोजगारी पाउनेछन्। यसअघिको अनुभवले कोरियाको भाषा परीक्षामा 1,00,000 भन्दा नेपालीले भाषा परीक्षाको आवेदन दिने गरेका छन्। यो भाषा परीक्षामा पनि 1,00,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने अनुमान गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार शीर्षकमा यो खबर विराटनगरबाट गणेश लम्साल, लहानबाट मणिलाल विश्वकर्मा र काठमाण्डुबाट टेकराज थामीले लेख्नु भएको हो। यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदनका नाममा भराइँदैछ बैंक खाता सहितको सम्पत्ति विवरण, शून्यबाट शुरू हुँदैछ काम, मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकमा विराटनगरबाट लेखिएको खबर छापिएको छ। सीमामा सफारी सूटमा सशस्त्र प्रहरी, अन्तर्राष्ट्रिय अभ्यास अनुसार सादा पोशाकमा सीमामा सशस्त्रको बीआईटी टीम परिचालन शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। सेवालाई थप नागरिक मैत्री बनाउने र अन्य निकायसँगको समन्वयका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा युनिफर्म बिनाको प्रहरी परिचालन थालेको हो। बोर्डर इन्टर एक्सन टीम बीआईटी नाम दिएर भारतसँगको 6 नाकामा यस्तो टोली खटाइएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर छ, आन्दोलनमा उत्रिय लघु वित्त पीड़ित शीर्षकमा लघु वित्तको कर्जा तथा चरको ब्याज खारेजी जरिवाना मिनाहा गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरणको बारेमा अख्तियारले छानबिन थालेको बारेमा पनि नवराज मैनालीले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। एउटै भान्सामा पाक्छ 21 विद्यालयका 3300 बालबालिकाको दिवा खाजा शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। बंगलादेशले सेप्टेम्बरमा आह्वान गर्ने संसदको बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ। संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि 90 दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्ने र सेप्टेम्बरमा सांसदहरूले नयाँ राष्ट्रपतिको चयन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संसद सचिवालयले सभामुख हाफिज उद्दीन अहमदले संविधान अनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गरिरहनु भएको जनाइएको छ। बंगलादेशको संविधान अनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाताका रूपमा हुने व्यवस्था गरिएको छ। कंगोमा फैलिएको पछिल्लो इबोला महामारीबाट मृत्यु हुनेको संख्या 1354 पुगेको छ। सरकारी तथ्याङ्क अनुसार केवल 5 दिनमै मृतकको संख्या 40% भन्दा बढ़ीले बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकाको सेनाले इरानमाथिको सैन्य कार्यवाही रोकेको स्थानीय संचार माध्यमले जनाएका छन्। यद्यपि आक्रमण रोक्नुको कारण भने विभिन्न संचार माध्यमले फरक फरक विवरणहरू सार्वजनिक गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। यसअघि लगातार 4 खेलमा पराजित नेपालले राउण्ड रोबिन लीगको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो। नेपाली क्रिकेट टोलीका पेस बलर नन्दन यादव नेदरल्याण्डसमा जारी लीग 2 श्रृंखला खेल्ने नेपाली टोलीबाट बाहिरिनु भएको छ। ह्यामस्ट्रिङ चोटका कारण बाँकी खेलहरूबाट उहाँ बाहिरिनु भएको नेपाल क्रिकेट संज्ञानले जनाएको छ। नन्दन नामेबियासँगको पहिलो खेलका दौरान ह्यामस्ट्रिङ समस्याका कारण पहिलो ओभरदेखि नै बलिङमा असहज महसुस गरिराख्नु भएको थियो। लुम्बिनी लायन्स ल्याबले नेपाल प्रिमियर लीग एनपीएलको उपाधि रक्षा गर्ने उद्देश्यसहित नामेबियाका रूबेन ट्रम्पल मनलाई अनुबन्धन गरेको छ। लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाड़ीको रूपमा ट्रम्पल मनलाई अनुबन्ध गरेको हो र फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको अक्सनबाट 6 टीमले कुल 42 खेलाड़ी खरिद गरेका छन्। नेपाल भलिबल संघ एनभीएको प्राविधिक सहयोगमा आगामी भदौमा हुने प्रतियोगितामा 6 टीम सहभागी हुँदैछन्। आयोजक केडिया ग्रुपले पुरूष भलिबल इतिहासमा पहिलो पटक अक्सन गरेको हो।
1: व्यवसायिक खेती गरिरहेका महिला किसानले पेसालाई निरन्तरता दिन आत्मविश्वास र आँटको खाँचो कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब महिला किसान र आत्मविश्वासको कुरा। पछिल्ला वर्षहरूमा सहकारी कृषि अनुदान डिजिटल बजार र मूल्य श्रृंखलामा जोड़िएका महिला किसानको आमदानी उल्लेखनीय रूपमा बढ़ेको देखिन्छ। महिला किसानले श्रमिकबाट सफल कृषि उद्यमी बन्न के गर्ने? कृषि उद्यमी महिला देवीमाया राईसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।

0: आफ्नो आफूसँग भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन, नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ।
1: व्यावसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि, एउटा आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ?
0: एकदम एकदम। अझ हजुरले चाहिँ अब तरकारी खेती लाउन सुरु गर्नुभयो र आफै आफै बजारीकरण मार्केटिङ भन्छ नि, बजारीकरण पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ,
1: सिधै आयो।
0: अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ, अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर
1: मैले पनि गर्न सक्छु भनेर अघि बढ्नु पर्यो।
0: एकदमै हात खाली हुँदैन कि, यो कृषि गर्यो भने हात खाली हुँदैन। जे गर्नुहोस्, तपाईँ कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्, अरू विभिन्न
1: ठाउँमा अब कुखुरा पालन गर्ने, बाख्रा पाल्ने, खेतीपातीमा काम गर्ने, अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन?
0: एकदम महिला बेगर त मैले के चाहिँ अनुभव गरेँ भने, यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ।
1: तर त्यहाँबाट भएको आमदानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छ भन्ने त रिसर्चले पनि देखाएको छ।
0: उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु धेरै नै गाह्रो हुन्छ, त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नुहोस्,
1: आफै जाने हो।
0: अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले 1000 बेचेँ भनेर उहाँलाई 1000 दिनु पर्दैन नि, उहाँले पनि 1000 ले त भन्दैन होला होइन, आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन, आफू चाहिन्छ नि त होइन, हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ, हामीलाई घरको अब खाम मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा। अब चामल 1 बोरा उहाँले ल्याइदिएला, चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ के, अब खर्च छैन भन्नुहुन्छ, तर त्यो भित्रको सानो सानो खर्च,
1: तेल बुटुर मर मसला कति थर चाहिन्छ, दाल चाहियो, अचार चाहियो,
0: अनि त्यस्तो त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त। त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ नि, सिक्दै गयो भने गर्दै गयो भने यो एकदम सिकिन्छ, जानिन्छ, बानी पर्छ, यसो गर्नुपर्ने रहेछ, ज्ञान बुद्धि आउँछ। त्यो
1: नगरेपछि
0: र श्रीमानको भर पर्ने अथवा सासू ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई। अनि
1: तर यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर व्यवसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ, तर बजारसम्म पुग्न सकिँदैन, अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको, सक्दिन कि भनेर लत्त छाडेको, त्यस्तो पनि छ नि त। बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा?
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने, अब पहिली त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू, पानी झर परिराखेको छ, 3 बजे छ राति, अब डोकोमा पुरा बोरामा होइन कसेर भारी लगेर जाने महिलाहरू हो। अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यवसाय गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन। अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने छ?
0: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन, अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ,
1: आउँछ
0: यहाँनिर अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ, अनि त्यसरी सजिलो छ अहिले।
2: उद्यमी देवीमाया राईसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: डाकडुङ्गा सुरुङ मार्गको उद्घाटन आज पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा 1 महिना लाग्ने, गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह।
2: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़, हिनामिना प्रकरण, सीमामा सफारी सुटमा सशस्त्र, अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीवाईटी टीम परिचालन, प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
3: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, ईपीएस मार्फत 1.25 लाखलाई रोजगारी, 80 लाख नाग्यो शेयर खाता, त्रिवेणीको प्रश्नपत्र 5 मिनटमै व्हाट्सएपमा, शिक्षक पक्राउ प्रणालीमाथि प्रश्न।
2: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचन हुने, कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या 1000 नाग्यो, अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाहीमा रोक।
3: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै, आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज नामिबियासँग खेल्ने।
2: साझा खबर कन्तिमा कार्टुन कार्टुन हामीले आशिष खनाल माटसापले खुत्रुकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा र एमालेको बीचमा भएको तीन बुदे सत्ता समीकरणको सहकार्य र बेला बेलामा एक अर्कालाई गाली गर्छन् फेरि नेताहरूको बीचमा सहमति भइहाल्छ र यो सहमति कति दिनसम्म चल्ने हो नेता कार्यकर्ताहरूले नै नेतृत्वलाई प्रश्न पनि गरिराखेका छन्। एउटा खुल्ला मैदानमा दुईजना व्यक्ति लमक लमक हिँड्दै गरेका छन् र एकजनाको हातमा एमाले नेकपा एकता लेखिएको पत्रिका छ र त्यही विषयमा ती दुई बीच संवाद चलिरहेको छ र नजिकै रहेका अर्का व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, उरेन ठेउला केटाकेटी जस्ता, कति बेला ब्रेकअप र प्याचअप हुन्छ थाहै नहुने भने।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: आउन सक्छ यदि कुनै न्यायाधीशले आफ्नो कार्यक्षमता न्यायाधीश हुनु नै के भगवान हो र भनेको ऊ नियुक्त गरेर आएको छ आएपछि उसले कुनै निर्णयको माध्यमबाट संविधान
1: भगवान त होइन यही ग्रहबाट आएको मंगल ग्रहबाट नै आएको होइन
0: कार्यक्षमता नियुक्त भएपछि अभाव पनि हुन सक्ला या उनीहरूले चाहिँ पदीय अनुसारको आचरण नगर्दन या आचार संहिता उल्लङ्घन गर्यो भने के चाहिँ संविधानले नै महाभियोग ल्याऊ भनेकै छ फेरि महाभियोगको प्रस्ताव पास गर्दैन महाभियोग पास हुन्छ भने होइन महाभियोग संविधानको धारा 101 अनुसार 25% सांसदले संसदको प्रतिनिधिहरूले महाभियोगको प्रस्ताव पेश गर्छ महाभियोगको प्रस्ताव पेश गरिसकेपछि त्यही संविधानको धारा 2 ले के भन्छ भने यसरी पेश भएको प्रस्ताव आधार र कारण विद्यमान छ कि छैन भनेर जाँच्नको लागि महाअभियोग छानबिन समिति छ त्यो प्रस्ताव चाहिँ आधार र कारण छैन भने प्रस्ताव अगाडि बढ्दै बढ्दैन भनेको मतलब त्यो प्रस्ताव बढाएपछि पनि फेरि छलफल हुन्छ संसदमा पनि वृहत छलफल भएर मात्र चाहिँ महाअभियोग प्रस्ताव पास हुन्छ आफैमा यस्तो कुरोको एउटा प्रक्रियागत रूपबाट नै सुनिश्चित गरेको छ कि कुनै 25% यहाँको सांसदले प्रतिशुल्क आधारबाट धारा आधार नभइकन कसैलाई प्रयोग गर्न खोजेको छ भने त्यसले निषेध गर्ने त्यसलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था छ र हिजो हामीले एउटा यही मलाई एउटा हाँसो के लाग्छ र तपाईँको श्रोताले के बुझ्नु जरुरी छ भने यही विषय चाहिँ सर्वोच्च अदालत जुन बेलमा पहिलाको राणालाई महाअभियोग प्रस्ताव ल्याऊ भनेर यही अहिलेका न्यायाधीशहरू सिनियर न्यायाधीशहरू लागेका थिए त्यो बेला मैले बोलेको थिएँ यो तरिकाबाट होइन है संविधान कुनै व्यक्तिलाई महाअभियोग ल्याउनु भनेको गुण दोषको आधारबाट त्यो आधार प्रमाण बिना ल्याउनु हुँदैन भन्दाखेरि त्यो प्रस्ताव ल्याइयो उसलाई हटाइयो
1: अहिले बालबाला यिनै न्यायाधीशहरूले नै हो त्यो ल्याएको छ
0: अनि हिजो त्यो बेलामा चाहिँ उसलाई चाहिँ ल्याइएको थियो अब सुशीला थापाको बेलामा थियो आदेश जारी गर्ने
1: सुशीला कार्की
0: यावत कुरा गर्दाखेरि मैले बोलेको थिएँ महाअभियोगको दुरुपयोग भएको छ त्यो आँखा आज जुन तरबारले हिजो आज चोलेन्द्र खायो त्यो तरबारले तिमीलाई खान्छ भनेर तपाईँको रेडियोहरू मैले टिभीमा बोल्दाखेरि आँखा चिम्लेर बसे आज त्यही कुरा आयो के र यो क्रिम किम भन्छ के कहाँबाट के आधारबाट चाहिँ यो ल्याउँदैछ चारजना ल्याउँछ तपाईँ हामीले पनि अनुमान गर्छौँ नि राम्रो काम गर्यो भने इन्जिनियरिङ जाला भनेर हामीले सोध्दैन हामीले सोध्दैनौँ हामीले वक्तव्य दिन्छौँ र आधार कारण छ र त्यसैले अब यो म कुन न्यायाधीशलाई महाअभियोग प्रस्ताव ल्याउँछ या ल्याउँदैन ल्याउनुहुन्छ ल्याउँदैन म बोल्दिनँ म के कुरामा चाहिँ बढी चाहिँ सशङ्कित छु भने यस्ता अन्तर्राष्ट्रिय आइएनजी हो जसले जुडिसियरको स्वतन्त्रताको नाममा हाम्रो जुडिसियरको स्वतन्त्रतापछि हस्तक्षेप गर्ने गर्छ त्यसलाई रोक्नैपर्छ सरकारले यसको बारेमा कुरा खण्डन गर्नै पर्छ किनभने आउने या नआउने कुरा चाहिँ कसैलाई थाहा छैन तपाईँलाई थाहा छ मलाई अनुमानको भन्ने कुरा बोल्दिनँ
1: होइन आन्तरिक रूपमा त्यसको तयारी गरिरहेको र प्रेसर आइरहेको विषय त व्यापक आइसक्यो नि त एमनेस्टीदेखि लिएर सिआइजेले
0: सर महाअभियोगको प्रस्ताव राखिसकेपछि या त यो महाभियोगको प्रस्ताव भन्ने चिजै राख्नु हुँदैन यसले स्वतन्त्रता न्यायपालिका स्वतन्त्रता यदि हनन हुन्थ्यो भने किन धारा 101 राखियो र यही र हाम्रै सांसदजीले राखेको यही संविधानमा राखेको संविधानमा आउँदाखेरि यसको के अरे संविधान च्यालेन्ज पनि गरिएको छैन यसलाई मान्यता दिएकै छ एकातिर महाभियोगको प्रस्ताव
1: यसको मतलब डाक्टर बाबा तपाईँले के भन्न खोज्नुभयो भने महाभियोग ल्याउने बेला भयो होइन
0: कहिले त्यो भनिनँ मैले
1: प्रस्ताव ल्याउने बेला भयो प्रस्ताव गर्ने बेला भयो महाभियोग लगाउने बेला भयो अब होइन अराजकता भयो
0: होइन थाहा छैन मैले भने नि महाभियोग लगाउनको लागि इच्छा होइन तपाईँले लायो यो मेरो चाहिँ मेरो सरकारको इच्छा अनुसार निर्णय भएन सरकार अनुसार काम गरेन भनेर स्वतन्त्र न्यायपालिका चाहिँ महाभियोग ल्याउने महाभियोग ल्याउनलाई संविधानको धारा 101 उपधारा जो स्पष्ट बुझ्नुभयो कुनै पनि चाहिँ प्रधान न्यायाधीश न्यायाधीशलाई महाभियोग ल्याउन उसले कानुनको उल्लङ्घन गरेको हुनुपर्ने उसमा कार्यक्षमताको अभाव हुनुपर्ने उसले खराब आचरण गरेको हुनुपर्ने वा उसले आफ्नो कतै कर्तव्यको पालन नगरेको वा आचार संहिता उल्लङ्घन गरेको आधार हुनुपर्छ आधार र कारण पुष्टि पनि हुनुपर्दछ त्यसै हुनाले तपाईँले के बुझ्नु पर्यो खेमजी भने हामी यो शक्ति पितृको सिद्धान्त अनुसार न्यायपालिकालाई स्वतन्त्र चाहिँ राख्ने भन्ने पनि न्यायपालिकाले जे पनि
1: पछिल्लो समय जति पनि सरकारले आफ्ना कदमहरू एक्सनहरू गरिरहेछ न्यायपालिकाबाट गइसकेपछि उल्टिरहेका छन् सबै होइन बन्द भइरहेको बन्दकमा परिरहेका छन् सबै निर्णयहरू हुन त अब त्यो अधिकारको विषय छ सार्वभौमिकताको विषय छ शक्ति पृथकीकरणको विषय छ तर सरकारलाई लागेको हुन सक्छ हामीले जे जे निर्णय गर्दैछौ त्यो कुरा न्यायालयबाट रोकिँदैछ
0: अहिले त कुष्ठी हुनुपर्छ निर्णय गर्दैमा सरकारले काम गर्दै गर्दा त्यसमा बन्दै लागेको कारणले महाभियोग प्रस्ताव ल्याउने आधार होइन महाप्रस्ताव त्यो निर्णय बद्धपूर्वक गरिएको छ कि त्यो चाहिँ यो आफ्नो पदीय आचरण अनुसार गरिएको छैन कि अब के अरे उसले कार्यक्षमता नभएर गरेको छ एउटै निर्णय कुनै बेला एउटा गर्ने त्यही विषयमा अर्को गरेर भनेको कार्यक्षमता अभाव हो बदनीयत हो यस्ता धेरै कुराहरूलाई हेरेर कुनै मान्छेले महाभियोग प्रस्तावमा आउनु पनि पर्छ त्यो गर्यो भने न्यायाधीशप्रति भएको असत्यता म एउटा उदाहरण लिन्छु म नामै बेर भन्न चाहन्छु, म एकदम राम्रो न्यायाधीश हो। आनन्द मोहन भट्टराईजीको बेचमा आजभन्दा मैले उहाँ रिटायर हुनु अगाडि मैले बहस गर्दै जाँदा उहाँले एउटा तर्क राखेँ, श्रीमान यो भएन, होइन तपाईँले भन्नुहुन्थ्यो, होइन यो तपाईँले व्याख्या गर्नुहुन्छ कानुन यो छ भन्दा, होइन म न्यायाधीश हो मैले आज बुझिसकेँ तपाईँ रोक्नुहोस् भनिरहनु, त्यो मैले उहाँले मैले बस सिद्धाउनुभन्दा अगाडि उहाँ आदेश दिने तपाईँ रोक्नुहोस् भनेको छु, आजमा थियो नि उहाँले जानेर गरेको कि होइन, त्यो किसिमको परिस्थिति थियो। हिजोका दिनमा न्यायाधीशलाई नियुक्त गरेपछि यति घमण्ड थियो कि राजनीतिक पार्टीको नजिक भयो भने जे पनि गर्न सक्ने, त्यो आडम्बर थियो नि त्यसलाई रोकिनुपर्छ भनेको। मैले आनन्द मोहनजीलाई मैले व्यक्तिगतमा उहाँ मेरो साथी पनि हो, तर उहाँले जाँदै नजाने एउटा मुद्दामा बहस गरेँ, त्यो साथै मैले केही अरू पनि न्यायाधीशहरू हामी जाँदाखेरि जो स्वतन्त्र भएर जाने न्यायाधीशले को अगाडि जाँदाखेरि हामी स्वतन्त्र न्यायपालिकामा हामीले स्वतन्त्र रूपमा बहस गर्दा एउटा आचरण पोलिटिकल पार्टीले एउटा समूहको व्यक्तिहरूको अनुवाद देखाउँदाखेरि उनीहरूले गर्ने आचरण जुन फरक छ त्यो भनेको कार्यक्षमताको अभाव हो, त्यो भनेको बन्दियत हो। अब ती चिज बिस्तारै हट्दै गएका छ।
1: सरकार कस्तो छ डाक्टर साहब अहिले? सरकार राम्रै गतिमा छ होइन? सरकारको कूटनीतिक सम्बन्ध राम्रो छ
0: होइन? हामी गुण अनि दोषको आधारमा गर्छौँ, किनभने हिजोको दिनमा यो व्यक्तित्वलाई हटाउनको लागि यत्रो ठूलो चाङ उठाएको छ। बालेन सरकारका केही कमजोरी पनि छन्, हाम्रा पक्ष पनि छन्। कमजोरीको रूपमा जुन उनले सल्लाहकारपट्टि जुन विरोध भयो त्यसको खोली हिजो माधव खनाल भन्नेलाई उहाँले निष्कासन गर्नुभयो नि त, हटाउनु भयो। यो एउटा जनताको चाहना पनि हुनसक्छ, भोलि सल्लाहकारले राम्रो काम गर्ने अरू हटाउनुहुन्छ, केही कमजोरी छन्। तर त्यो कमजोरी भन्नेमा सरकार सिद्धिसकेको छ, नियत राम्रो छ, नियत मात्र राम्रो राम्रो र राम्रो काम भविष्यमा गर्न सकिनु नै सरकारको विरोध त हुन्छ। केही न केही रूपबाट सरकारप्रति र काम गर्ने शैलीमा जनताको अलिक चाहिँ खबरदारी बढेकै छ। यो खबरदारीप्रति जनता यो सरकार सचेत भएर जनताको चाहना र आकाङ्क्षा अनुसार एउटा दृढ भएर अगाडि बढ्छ। मेरो चाहिँ अहिलेको बाध्य सरकारलाई यो विनम्र अनुरोध के छ भने यो देश समग्र रूपबाट निर्माण गर्नको लागि अरू पोलिटिकल पार्टी भने सहनशीलता बढाउँ, उनीहरूसित हातले माल गर्ने परिपाटी चाहिँ अगाडि बढाउँ। केही हदसम्म रवि लामी छैन राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षजीले गर्नुभएकै छ, र त्यसलाई चाहिँ अझै मलजल गर्ने काम चाहिँ बालेन सरकारले गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने मेरो धारणा
1: हो। हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: एकमात्र डीटीएच सेवा डिस्ट हो
1: डिस्ट हो खुशी को कनेक्शन
2: स्थानीय तह को आवाज र अभ्यास देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशै भरि पालिका बहस
3: आदरणीय तथापि पालिका बहसमा उपस्थित भएका छौं। पालिका बहसमा हामी स्थानीय तहका प्रमुखहरूसँग कुराकानी गर्छौं। स्थानीय तहमा उहाँहरूले के काम गर्नुभयो, राम्रो काम गर्न सक्नुभयो त, घर घरमा सिंहदरबार गयो, सिंह जन्मिए कि जनताका जनप्रतिनिधि जन्मिए। अहिले हामी स्थानीय तहका प्रतिनिधिहरूसँग कुराकानी गर्दैछौं किनभने उहाँको 8-10 महिना अब बाँकी छ। स्थानीय तह सक्षम बन्नुपर्छ, स्थानीय तह सबल बन्नुपर्छ। जनताको घर दैलोको सरकार हो यो सरकार। राम्रो भयो भने नागरिकहरूले नजिकबाट सेवा सुविधा पाउँछन्, डेलिभरी पाउँछन्, होइन नागरिकहरूका चाहिँ सुखका दिनहरू शुरू हुन्छन्। किनभने स्थानीय सरकार भनेको एउटा अभिभावक जस्तो सरकार हो। तर सरकारले काम गर्न सक्यो कि सकेन, सरकार जनमैत्री बन्यो कि बनेन, सरकार नजिकको सरकार एउटा अभिभावक त उसले ग्रहण गर्न सके कि सकेन, यी प्रश्नहरू आउने गर्दछन्। स्थानीय तहलाई पनि काम कर्तव्य र अधिकारका हिसाबले धेरै अधिकारहरू प्रत्यायोजित गरेको छ। हाम्रो संघीयताले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्ने ढंगले व्याख्या गरेको छ, परिभाषा गरेको छ, परिभाषित गरेको छ। तर स्थानीय तहहरू बलियो बन्न सके कि सकेनन्? स्थानीय तहका जनप्रतिनिधिहरू काम गर्न कतिको सक्षम भए? आज हामी तपाईँलाई लैजान चाहन्छौ गैंडाकोटका नगर प्रमुख मेयर मदन भक्त अधिकारीजीसँग। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अधिकारीजी सुन्दै हुनुहुन्छ? नमस्कार, गुड मर्निङ। सुन्दै हुनुहुन्छ मलाई? सुन्दै हुनुहुन्छ? अहिले सुन्नुभयो? मदनजी सुन्दै हुनुहुन्छ अहिले? ठिक छ अहिले आवाज हाम्रो
4: एकदम स्यारो आवाज छ।
3: कुरा बुझिरहनु भएको छ मैले भनेको?
4: बुझिरहेछु।
3: के छ स्थानीय तहमा अब 8-10 महिना बाँकी छ होइन, कतिको राम्रो काम गर्न सक्नुभयो, गैंडाकोटलाई चिनाउन सक्नुभयो विश्वभरि?
4: हजुर,
3: गैंडाकोटलाई विश्वभरि चिनाउन सक्नुभयो, राम्रो काम गर्नु भएको छ आफ्नो कार्यकालमा, तपाईँले गरेका राम्रा कामहरू बताउनुहोस् यतिखेर जनतालाई।
4: होइन मैले अब मेरो कार्यकालमा काम चाहिँ मैले राम्रै गरेको छु जस्तो मलाई लागेको छ, तर मलाई भन्दा पनि के अरे जनतामा गएर चाहिँ तपाईँहरू सोध्नुभयो भने अझ हुन्छ। मैले त के अरे राम्रो काम नगरी नै गरेको छु भनेर भन्छु मैले। त्यस कारणले गर्दाखेरि यो मलाई भन्दा
3: होइन, गैंडाकोट एउटा राम्रो ठाउँ हो होइन, पर्यटकीय ठाउँ पनि हो, एउटा बिजनेस हब पनि हो, व्यापारिक ठाउँ पनि हो होइन। त्यसमा चाहिँ अब एउटा कुरा के छ भने स्थानीय तह आइसकेपछि जनताहरूले सुख पाउनु पर्यो, नजिकको सरकार भएको अनुभूति गर्न पाउनु पर्यो, हाम्रो घर आँगनको सरकार हो, राम्रो अभिभावकत्व ग्रहण गरेको छ भनेर जनताहरू चाहिँ कतिको खुसी छन्? तपाईँले मूल्याङ्कन गर्नु भएको छैन अब जाने बेला भइसक्यो
4: होइन? मैले त मेरो मैले जनताहरू खुसी नै बनाएको छु। मैले अहिलेसम्म मैले गरेका कामहरू ले चाहिँ मैले गरेका कामहरू देखेर जनताहरू खुसी नै भएको छन्।
3: के काम गर्नुभयो त यो आफ्नो कार्यकालभित्र यति अहिलेसम्म?
4: मैले अब काम त मैले अब मेरो चाहिँ ऊ के अरे शिक्षा र स्वास्थ्यमा मैले चाहिँ धेरै फर्को पारेको छु।
3: जस्तै
4: के अरे स्वास्थ्यमा 2 हस्पिटल बनाइदिन्छु, नगर हस्पिटलमा चाहिँ सामुदायिक के अरे आधारभूत सामुदायिक हस्पिटल, यहाँ यो 2 हस्पिटलले चाहिँ निकै जनताहरूलाई चाहिँ सेवा दिएको छ। र शिक्षामा मैले 8 क्लाससम्म निशुल्क गरेको छु, अब दौरो 10, 11, 12 निशुल्क गर्ने मेरो चाहिँ चाहना थियो, तर त्यसमा चाहिँ म मेरो चाहिँ केही कारणले गर्दाखेरि मैले चाहिँ त्यो गराउन सकिनँ। सायद अब आउने मेयरले चाहिँ त्यही गराउनुहुन्छ भन्ने मलाई लागेको छ। सिँचाइ र खानेपानीमा मैले चाहिँ प्रशस्त पत्रमा काम गरेको छु। सिँचाइमा मैले चाहिँ के अरे डिप बोरिङहरू राखिदिएर अहिले जतासुकै धान खेतीहरू चाहिँ के अरे फसाएका छन्। हिउँदे धान पनि के अरे हाम्रो यहाँ राम्रो भइरहेको छ, र अरू धानहरू पनि चाहिँ राम्रो भइरहेको छ। हामीले चाहिँ सिँचाइ राम्रो भएको हुनाले हाम्रो 11 र 12 नम्बरमा धान जाउनु भनेर चाहिँ हामीले चाहिँ राखेका छौँ। त्यहाँको के अरे कृषकहरूले हाम्रो चाहिँ धान जोड भनेर राखेका छौँ, मकै जोड भनेको छौँ, हाम्रो चाहिँ कोदो जोड भनेका छौँ, त्यसैले हामीले चाहिँ के अरे कृषिमा चाहिँ हामीले चाहिँ धेरै फड्को पारेका छौँ। आफ्नो पनि के अरे हाम्रो यहाँ राम्रो भइरहेको छ र अनुदानहरू पनि त्यही राम्रो भइरहेको छ। हामीले चाहिँ सिँचाइ राम्रो भएको हुनाले

0: जति पनि स्थानीय तहबाटै गएको बालेन्द्र शाहजी होइन काठमाडौँ महानगरबाट चाहिँ हिजो उहाँको कार्यकाल काठमाडौँ महानगरमा पनि प्रशंसा नै हुन्थ्यो, अब त प्रधानमन्त्री बन्नु भएको छ, समन्वयका हिसाबले चाहिँ संघसँगको तपाईँहरूको प्रदेशसँगको समन्वय चाहिँ कतिको राम्रो बन्दै गयो वा हिजो कस्तो थियो र आज त झनै राम्रो भयो होला नि त होइन? संघसँग प्रदेशसँगको तपाईँको समन्वय कस्तो छ यतिखेर मदनजी?
1: होइन हाम्रो सङ्घ प्रदेशसँग सम्बन्ध त हाम्रो अब राम्रै हुनुपर्छ, राम्रै गरेका छौँ, किनभने अब हाम्रो चाहिँ के अरे स्थानीय तह प्रदेश सङ्घ चाहिँ एक आपसमा चाहिँ नमिलिकन त हुँदैन, त्यस कारणले हाम्रो राम्रै सम्बन्ध छ हाम्रो।
0: प्रधानमन्त्री बालेन्द्र शाह आइसकेपछि भेटघाट गर्नुभयो? तपाईँ त नजिकै हुनुहुन्छ नि त होइन काठमाडौँबाट?
1: भेटघाट गरेर काठमाडौँ सामसँगले त पाउँदैन, बहिले कार्ड भिसा गरेर पाउँछ र भेटघाट गर्ने
0: होइन। अब हिजो स्थानीय तहमै हुँदाखेरिको अब एउटा सारथी भएपछि तपाईँहरूसँग त झन् कोलाबोरेसन हुनुपर्ने हो नि त, उहाँको छैन त्यस्तो?
1: अब त्यो अब के छ उहाँको छ होइन, हामीले त राम्रै भजन के अरे
0: होइन, यो सरकार आइसकेपछि के आशा पलाएको छ होइन स्थानीय तहमा पनि त्यसो भए? उहाँले त दल विहीन बनाउँछौ भन्दैछ नि त उहाँहरूको पार्टीको त अब स्थानीय तह।
1: हजुर हजुर,
0: उहाँको पार्टीले त अब दलविहीन बनाउँछौ भनिरहेछ क्या स्थानीय तहलाई, राष्ट्रपति दलभन्दा दलविहीन बनाउँदा राम्रो हुन्छ, विकास हुन्छ भन्ने छ क्या?
1: त्यो पछि उहाँले बनाइसकेपछि भविष्यले देखाउँ त अब दलविहीन बनाउनुहुन्छ कि दलीय व्यवस्था गर्नुहुन्छ, त्यो अब भविष्यले उहाँहरूले भविष्यले देखाउँछ। अहिलेसम्म थाहा छैन के अरे के दलविहीन बनाउने नबनाउने अहिलेसम्म थाहा छैन, पछि के गर्नुहुन्छ उहाँको गभर्मेन्टले गर्ने कुरो हो
0: होइन। समानीकरणका विषयहरू अनि अनुदानका विषय त्यसै गरी केन्द्रले पठाउने बजेटमा चाहिँ कस्तो छ अहिलेको बजेटमा, राम्रै प्रतिनिधित्व गरेको छ स्थानीय तहलाई?
1: पहिला पोहोर प्रहार जस्तो चाहिँ अब चाहिँ बजेट चाहिँ छैन, अहिले चाहिँ बढी चाहिँ कटाएर पठाएको छ। अब त्यसैमा हामीले त्यसैमा हामीले चाहिँ के अरे विकास निर्माणका काम गर्दा हामीले त्यसैमा चाहिँ के गरेर काम गर्नुपर्छ। अब अहिले चाहिँ पोहोरको भन्दा त केही कम पठाएको छ
0: होइन। तपाईँहरूलाई बजेट पर्याप्त हुन्छ राम्रो काम गर्दाखेरि चाहिँ? जस्तो अब होइन कतिपय बेरोजगारहरू पनि देखिन्छन् धेरै ठाउँहरूमा नगरहरूमा होइन, तर चाहिँ सिस्टममा काम गर्दाखेरि सरकारले पठाएको बजेटको कुरा तपाईँहरूले पनि स्थानीय तहमा जस्तो अलिकति राम्रा कामहरू अरूलाई इन्सपायर हुने कामहरू होइन स्थानीयको सहभागितामा चाहिँ गरिने कामहरू कतिको सक्सेस बन्नुभयो स्थानीय त, कतिको चाहिँ त्यसमा चाहिँ सबल भन्नुभयो यो अहिले कार्यकालभरि?
1: होइन हाम्रो अब स्थानीय तहमा काम गर्दाखेरि अब सहयोग हामीले पाएकै छौँ स्थानीयबाट, अब हाम्रो बाटोघाटो सब चाहिँ के अरे त्यही के अरे बनिरहेको छ, अब जति आवश्यकता हो आवश्यकता अनुसार बाटोघाटो बनिरहेको छ त हुन्छ, तर अब अहिले अब धेरै चाहिँ के अरे यो के अरे विकास निर्माणका कामहरू गर्दाखेरि अलिकति केही त्रुटिहरू त हुन्छ, त्यसमा चाहिँ बेरोजगारीहरू पनि केही निस्किन्छ भन्ने चाहिँ अब हुन्छ। अब अब जनसङ्ख्या बढी वृद्धि भइरहेको छ, बाटोघाटो जति बढाए पनि जनसङ्ख्या वृद्धि भएको कारणले गर्दाखेरि धेरै किसिमको बाटोहरू खोलिरहेका हुन्छन्, त्यसमा चाहिँ गर्नलाई चाहिँ हामीले गर्न कोसिस त गरिरहेका छौँ, तर मलाई लाग्छ त पर्याप्त मात्रामा बाटोहरू चाहिँ निर्माण त भइरहेका छन्, तर अब नयाँ खोल्ने बाटोहरू चाहिँ अब त्यसलाई गर्नुपर्ने कालो पत्रहरू पिचहरू चाहिँ बाँकी नै छन्।
0: जनसङ्ख्याको हिसाबले गैंडाकोटमा धेरै छ होइन पब्लिसिटी पपुलेसन?
1: हजुर,
0: जनसङ्ख्या धेरै छ, जनसङ्ख्यालाई व्यवस्थापन गर्न नगरलाई हम्यामै परेको छ होइन?
1: त्यो त अब जनसङ्ख्या वृद्धि भइरहेछ, त्यो के अरे त्यसलाई चाहिँ हामीले चाहिँ त्यो सहयोग गर्नलाई चाहिँ अलिक केही चाहिँ कठिनाइहरू परिरहेछ।
0: अब घर घरमा सिंहदरबार आयो भनिन्छ होइन स्थानीय तहलाई, तर कतिपय ठाउँमा त सिंह जन्मिए भन्ने पनि आरोप लाग्छ, तपाईँ सिंह बन्नुभयो कि सेवक बन्नुभयो? तपाईँ जनताको पक्षमा सिंह बन्नु भएको छ कि सेवक बन्नु भएको छ?
1: अनि
0: स्थानीय तहमा जनप्रतिनिधि आइसके पछाडि नगरमा गाउँपालिकामा जनप्रतिनिधि आउँदै गर्दाखेरि सेवक बनेर आउनुभएको कतिपय ठाउँका उदाहरणहरू छन् होइन, कतिपय ठाउँमा सिंह बनेर आए भन्छन् क्या,
1: तपाईँको आवाजै एकदम पधुरो आएको छ क्या, सिउ सुन्दै सुनिरहेको छ।

0: सुन्नु भएन?
1: अब
0: जाँदा जाँदै यो आफ्नो कार्यकालमा चाहिँ के छ तपाईँको लक्ष्य आगामी दिनमा? म के गरेर जाउँ गैंडाकोटलाई? अब अधुरा केही कामहरू त्यस्तो छन् जनतालाई गर्नै पर्ने कामहरू? होइन, अब कार्यकाल पनि अन्तिम चरणमा छ होइन, अधुरा कामहरू के छन्? अब म यस्तो गर्न सकौँ है, मैले यो गरेर जान्छु है भन्ने खालको के छ?
1: होइन, मैले मेरो अधुरा कामहरू त मेरो जाँदा अधुरा कामहरू त मैले अहिले भरिसकेँ. मैले चाहिँ के अरे शिक्षामा 9, 10, 11, 12 चाहिँ स्कुल गर्ने मेरो चाहिँ आकाङ्क्षा थियो. त्यो चाहिँ पुरा भएको छैन. त्यसलाई त्यो नै अब चाहिँ पुरा गरी चाहिँ उसमा बल लागेको थिएँ. अब त्यो चाहिँ पुरा भएन. अब अरू कामहरू त प्रशस्त मात्रामा छन्. अब मैले जति सकियो विकास निर्माण कामहरू चाहिँ गरेर सकिएर त्यसो भएर चाहिँ मेरो आकाङ्क्षाहरू त थुप्रै छन् विकास निर्माणमा. तर के गर्ने, म अब मेरो अब अवधि सकिनु लाग्छ. जति सकियो मैले गरेको छु. मैले अहिले भनिसकेँ, मैले गरेको कामहरू मसँग सोध्नुभन्दा चाहिँ जनताहरूसँग गएर सोध्नुभयो भने यो चाहिँ अझ प्रश्न हुन्छ. उहाँहरूले भन्नुहुन्छ मैले गरेको कामहरू कति चाहिँ सफल छन् कति असफल छन्, त्यो चाहिँ जनतामा गएर सोध्नु हो भने थाहा हुन्छ.
0: हस् मदन भक्तजी, हामीले जनतालाई सोधेर फेरि हामी तपाईँलाई पनि सोध्दैछौ. धन्यवाद सबैका लागि. उहाँ गैंडाकोटका मेयर मदन भक्त अधिकारी, आदरणीय श्रोता, नेपाली बहसमा पालिका बहसको समय पनि सकिएको छ. खेमबम विदा हुन्छु. नमस्कार.

0: माथि भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: म्यूजिक बैंक को प्रस्तुति में आधुनिक गायक इंद्रा पाखे मगर को गीत संग्रह वियोग को चोट बाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नै शब्द संगीत र स्वर में सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सलाह र सुझाव का लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 9848791

0: connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: त्यसै तात्विक भिन्नता छैन, सबै सुविधाहरू पाउनुहुन्छ उहाँहरूलाई, त्यस्तो छैन। तर जसले सेवा प्रदान गर्नुहुन्छ, सेवा प्रदायक अस्पतालहरूलाई चाहिँ पहिला चाहिँ हाम्रो प्याकेज सिस्टममा पेमेन्ट हुन्थ्यो भने अहिले हामीले फी फर सर्भिस, जुन सर्भिस दियो त्यसैको लागि मात्र हामीले फी बापत अथवा चाहिँ त्यसमा लाग्ने चार्जेसहरू मात्र तिर्छौं। एउटा इक्जाम्पलमा भन्नुपर्दा, जस्तै पहिला कोलिलिथाइसिस अथवा चाहिँ पित्त थैलीको पत्थरी निकाल्दाखेरि जुन पित्त थैली निकालिन्छ त्यसको लागि हामी कोलिसिस्टेक्टोमी अथवा चाहिँ कोलीको प्याक जुन भन्थ्यौं त्यसको 35,000 थियो भने 35,000 क्लेम उहाँहरूले गर्नुहुन्थ्यो भने अहिले सपोज कुनै एउटा सरकारी अस्पतालले औषधि बाहिर किनाउँछ, उहाँहरूको फार्मेसीमा औषधि छैन भने उहाँहरूले चाहिँ अपरेशनको चार्ज सपोज 15,000 छ भने 15,000 मात्र उहाँले क्लेम गर्नुहुन्छ, बाँकी चाहिँ बिरामीको पैसा चाहिँ बाँकी रहन्छ। यसले गर्दा चाहिँ बिरामीलाई पनि फाइदा हुन्छ र अस्पतालहरूलाई पनि के हुन्छ भन्दाखेरि आफूलाई नभएको आफ्नोमा नभएको सर्भिसहरूको पनि उहाँहरूले के भन्नुहुन्छ भन्दाखेरि हामीले चाहिँ यो प्याकेज भएर कटाउनु परेको हो, वास्तवमा हामीले यो सुविधा नदिँदाखेरि पनि हामीले प्याकेज कटाएका छौँ भनेर उहाँले क्लियरली भन्नुहुन्थ्यो भने अब उहाँहरूले चाहिँ हामीले जे सुविधा दियौँ, जस्तै हामीले अपरेसन गर्यौँ अपरेसनको चार्ज 15,000 काट्यौँ, त्योभन्दा बाहेक हामीले अरू चाहिँ बिरामीलाई किनाएको हाम्रो फार्मेसीमा थिएन, बिरामीलाई किनायौँ हामीले चाहिँ यो चाहिँ पेमेन्ट गर्यौँ भन्ने त्यस्तो खालको चाहिँ यो झन् बिरामीको थैलीमा चाहिँ पैसा बाँकी रहिरहने यो चाहिँ राम्रो सुविधा हो जस्तो मलाई।
5: अब यहाँले अघि भन्नुभयो कि अपरेसनको चार्ज लियो तर बाँकी अरू सुविधाहरू हुनुहुन्छ नि, जस्तो अस्पतालमा भर्ना गर्नुपर्ने अस्पतालको बेड चार्जहरूमा बसेको अथवा औषधिहरूको सेवा पनि पायो सुविधाहरू पनि पायो भने चाहिँ उसले एकमुष्ट 35,000 फेरि लिन पायो,
4: पाइन्छ मजाले पाइन्छ। यदि सबै सुविधाहरू जस्तो उहाँले यदि यो प्याकेजमा हुन्थ्यो भने सबै यसैले कभर गर्थ्यो, तर फी फर सर्भिस भन्ना छ त्यहाँबाट पाउने औषधि, जस्तै कुनै सरकारी अस्पतालको फार्मेसीमा सबै औषधि छैनन् भने जे जे औषधि त्यहाँबाट पाइन्छ ती औषधि, अनि अब जस्तै आइसीयूमा बस्नु पर्यो भने आइसीयूको छुट्टै प्याकेज भयो, ओपिडी भर्ना हुनुभएको छ भने भर्नाको प्याकेज सहितको त्यो 35,000 अझै यथावत नै छ, त्यसलाई चाहिँ हटाइएको अवस्था छैन, क्लेम गर्न संस्थाले पाउनुहुन्छ र बिरामीले पनि त्यो बराबरको सुविधा चाहिँ पाउनुहुन्छ।
5: बाहिरबाट किनेको खण्डमा चाहिँ उसको औषधिको त्यो चाहिँ पाइँदैन,
4: हामीले अहिलेसम्म पैसाको रिइम्बर्समेन्ट कसैलाई व्यक्तिलाई गर्ने गरेको छैन, संस्थालाई गर्छौँ हामी। त्यो चाहिँ यदि पाइएन भने संस्थालाई भन्नु पर्यो, संस्थालाई यो सुविधा उपलब्ध गराइदिनु भन्दा अस्पतालले गर्यो भने हामीले अस्पताललाई चाहिँ रिइम्बर्स गर्छौँ तर व्यक्तिलाई चाहिँ गर्दैन।
5: भनेपछि जति सेवा अस्पतालबाट पायो त्यसको पैसा चाहिँ त्यहीँबाट काट्यो, बाँकी चाहिँ उसको थैलीमै भनौँ न उसको आफ्नो जति खातामै जमा भइरहेछ भनेर आम नागरिकले चाहिँ बुझ्नु पर्यो यसमा, होइन। अब हाड जोड्नेको उपचारमा धेरैजनाले सुविधा नपाएको भन्ने पनि हामीले अस्पतालहरूमा जाँदाखेरि चाहिँ बुझ्छौँ, होइन। जस्तै हाड जोड्नेको उपचारमा चाहिँ सरकारले यो सेवा सुविधाहरू चाहिँ नराखेको हो कि त्यसमा जोड्न नसकेको हो कि के हो खासमा?
4: मलाई जहाँसम्म लाग्छ हाड जोड्नेको पनि हाम्रो धेरैवटा क्याटेगोरीमा चाहिँ उपचार सुविधाहरू छ, म यहाँलाई लिस्ट पनि उपलब्ध गराउन सक्छु, होइन। जेएनजीको आन्दोलनको घाइतेहरूलाई हाम्रो यो कार्यविधिले छोएको छैन, उहाँहरूलाई चाहिँ मन्त्रालयको एउटा छुट्टै कार्यविधि छ, उहाँहरूलाई रिइम्बर्स गराउने भनेको छुट्टै कार्यविधि अनुसार रिइम्बर्स गराइएको छ, बिमाको कार्यविधिबाट कुनै पनि ऊ गराइएको कन्डिसन छैन, त्यही भएर यसलाई चाहिँ अलिक छुट्टाउनु नै बेस होला। र त्यसमा चाहिँ अहिले अस्पतालहरूलाई व्यक्तिहरूलाई जुन रिइम्बर्स गर्नुपर्ने त्यो चाहिँ मन्त्रालयबाट भइरहेकै कन्डिसन छ, किन भन्दा म मन्त्रालयमा पनि आबद्ध भएकोले यो हाम्रो सिनियर म्यानेजमेन्ट टिमको मिटिङहरूमा उठ्ने गरेको छ, उहाँको घाइतेहरूलाई रिइम्बर्समेन्टको प्रोसेस चाहिँ भइरहेको छ।
5: नवयुवा आन्दोलनको क्रमको त कुरा गरिनँ मैले, बाँकी अरू हाड जोड्नेको समस्याहरू हुन्छ, होइन। वर्षेनी नै हाम्रोमा त दुर्घटनाहरू भइरह हुन्छन्, होइन, उहाँहरू घाइते भएर उपचारको लागि जान्छन् भनेपछि उहाँहरूले पनि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत चाहिँ अपरेसन अपरेशनदेखि अरू उपचारहरू पनि पाउने भए,
4: बिमा गरेको बिमितले पाउने हुने भयो, अब बिमै नगरेकोले चाहिँ यो सुविधा पाउनुहुन्न बिमाको सुविधा। यदि बिमा गर्नुभएको छ भने इमर्जेन्सी जहाँ पनि जान पाइयो प्रथम सेवा बिन्दु पनि चाहिँदैन, यसको लागि चाहिँ इमर्जेन्सी कन्डिसन हो। इमर्जेन्सी कन्डिसनमा प्राइभेटमा जानुहोस् अथवा चाहिँ गभर्मेन्टमा हाम्रो प्राथमिक उपचार केन्द्र भनेर प्राथमिक अस्पतालहरू जहाँबाट पनि अहिलेसम्मको लागि क्लेम आइरहेको पाइरहेकै अवस्था छ म्याडम।
5: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं विशेष गरेर स्वास्थ्य बीमा कार्यक्रम र यसको नवीकरणको अवस्थाका बारेमा। र कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। अब अलिकति हामीले सरकारले जुन अब नवीकरण नगर्नेहरू अघि हामीले भन्यौं नि 40% जति नवीकरण नगर्नेहरू पनि हुनुहुन्छ होइन, ती नवीकरण नगर्नेहरूलाई पनि भनौं न उहाँहरूलाई अलिकति सक्रिय बीमितको रूपमा ल्याउनको लागि केही कार्यक्रमहरू केहीबाट आकर्षित गर्ने केही तयारी योजनाहरू छ कि के छ?
4: हाम्रो यो वर्षको नीति तथा कार्यक्रममा नै के आएको छ भन्दा बिमालाई चाहिँ व्यापक पुनर्संरचना गरिनेछ र बिमितको संख्या चाहिँ 90% पुर्याउने, यो कार्य उहाँहरूको कार्यकालमा चाहिँ 90% पुर्याउने भन्ने,
5: 3 करोड जनसंख्याको 90%
4: पुर्याउने भन्ने जुन एम राखेको छ त्यसको लागि चाहिँ हामीले एकदमै भिगरसली लागिरहेका छौँ। यसको लागि चाहिँ हाम्रो तयारी के छ भन्दाखेरि हाम्रो ऐनमै व्यवस्था भए अनुसार संगठित संस्थाका राष्ट्र सेवक कर्मचारी र संगठित संस्थाका कर्मचारीहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा बिमामा आबद्ध गर्नुपर्ने भन्ने नै छ। अर्को चाहिँ विदेशमा जाने कामदारहरू पनि यसमा आबद्ध हुनुपर्ने भन्ने छ। उहाँहरूलाई यदि हामीले कम्पल्सन गराउन सक्यौँ भने पनि हाम्रो कभरेज चाहिँ एकदमै हाई हुने देखिन्छ, किन भन्दा कोही न कोही कहीँ न कहीँ कुनै न कुनै सेवामा आबद्ध भएकै छन् होइन, त्यसले गर्दाखेरि चाहिँ प्राय हाम्रो यो इन्भल्भमेन्ट अथवा बिमितको संख्या चाहिँ बढ्न सक्ने अनुमान चाहिँ म गर्दछु।
5: हजुर, जुन यो पहिलाका कार्यकारी निर्देशकहरूले पनि यसलाई चाहिँ 3 करोड जनसंख्यालाई चाहिँ यसमा आबद्ध गराउने कार्यक्रमहरू अन्तर्गत चाहिँ जोड्ने भन्ने कुराहरू थियो होइन, तर उहाँहरूसँग हामीले कुराकानी गर्दा चाहिँ हामी अब कर्मचारी सञ्चय कोषमा पनि हामी आबद्ध छौँ अथवा अरू अरू नागरिक लगानी कोषमा छ, विभिन्न माध्यमबाट चाहिँ हामीले त्यता भनौँ न फरक फरक रूपमा हामीले पेमेन्ट गरिरहँदाखेरि 2-3 जान चाहिँ हामीलाई अप्ठ्यारो छ भन्ने कुराहरू पनि छ। यसप्रति बोर्डले र भनौँ न अर्थ मन्त्रालय लगायत विभिन्न यहाँहरूको मन्त्रालयको छलफल चाहिँ के भइरहेको छ यस विषयमा?
4: यसमा चाहिँ हाम्रो विभिन्न मन्त्रालय लगायत हामी चाहिँ प्रधानमन्त्री कार्यालयमै बसेर हाम्रो यसमा चाहिँ सबैसँग बसेर छलफल गरिरहेछौँ। जस्तै यो नागरिक लगानी कोषमा भएको चाहिँ अर्कै खालको हो र एससिएफ भनेर हामीले सामाजिक सुरक्षा त्यो भनेको छुट्टै मकसद लिएर आएको संस्था हो। यो चाहिँ हाम्रो स्वास्थ्य बिमा भन्ना साथ स्वास्थ्य बिमा बोर्ड चाहिँ विशुद्ध सामाजिक सुरक्षा भनौँ न त्यसको लागि आएको हो, भनेको यो चाहिँ राज्यको दायित्व पनि हो। त्यही भएर राज्यले यसमा चाहिँ साँगुरिनुपर्ने होइन कि अझ धक फुलाएर सबै जनतालाई चाहिँ जो सक्दैन जो विपन्न छ उसलाई चाहिँ राज्यले दिने दायित्व नै हो यो र दिनै पर्छ भन्ने लाइनमा चाहिँ म छु। यसको लागि चाहिँ कसरी पनि सकिन्छ भन्दा साथ उहाँहरूले त्यसमा एससिएफमा गर्ने नागरिक लगानी कोषमा गर्ने लगानी भनेको चाहिँ अब एक किसिमले भनेको ट्याक्स छर्नलाई, अनि एससिएफमा भनेको 1% हो, यसमा पनि 1% नै हो। यो भनेको चाहिँ विशुद्ध हामीले के सोच्नु पर्यो भन्दा यो सामाजिक सुरक्षाको लागि हो र यो हामीले सामाजिक सुरक्षा कोषमा त्यहाँ आबद्ध भएको व्यक्तिलाई मात्र हुन्छ भने यो आम नागरिक सबैको लागि हो, देशका विपन्नदेखि विपन्न गरिब निमुखाको लागि हो भनेर त्यसरी सोच्न सक्यौँ भने चाहिँ यो हुनसक्छ। र यसमा चाहिँ हामीले टोटल आफ्नो आमदानीको 1% मात्र तिर्ने हो। यो भनेको राष्ट्र सेवक कर्मचारीहरूले जस्तो भुइँचालोमा भयो अनि अरू अरू जेएनजी आन्दोलनदेखि लिएर जुनसुकै उसमा चाहिँ कम्तीमा 2% कतिसम्म तिरिरहेको छ। त्यही भएर राज्यलाई दिने दायित्व हो भनेर हामीले उ गर्न सक्यौँ भने 1% तिर्ने हो, सायद सबैजना चाहिँ खुसी भएर तिर्नुपर्ने होस् अथवा चाहिँ कन्ट्रिब्युसन गर्नुपर्ने होस् मलाई चाहिँ लाग्छ।
5: जस्तो यही बिमा कार्यक्रममै होइन उहाँहरूलाई चाहिँ एकदमै अहिलेसम्म चाहिँ आग्रह अनुरोधका भरमा चाहिँ हामी अगाडि बढ़िरहेका छौँ होइन, सधैँ आग्रह र अनुरोधमा त उहाँहरू आउनु भएको पनि छैन, भनेपछि यसको लागि चाहिँ प्रधानमन्त्री कार्यालयबाट नै केही बाध्यात्मक परिस्थितिहरू पनि सृजना गर्ने केही भनौँ न त्यो खालको कामहरू अगाडि बढेको छ कि यसरी नै आग्रह र अनुरोधमै अगाडि बढ्ने प्रयास भइराछ त
4: ठिकै कुरा ल्याउनु भयो यसमा चाहिँ हाम्रो क्याबिनेट प्रस्ताव लाने तयारीमा चाहिँ छ मन्त्रालय यसको लागि चाहिँ व्यापक पुनर् संरचना भन्ने भएर कसरी जाने प्रधानमन्त्री कार्यालय पनि कसरी जाने सबै हामी एउटा टिममा एलाइन भएर हामी टेबल टकमै छौँ हामी कुराकानीमै छौँ यसले केही निचोड निस्क्यो भने छिट्टै नै सायद एउटा क्याबिनेट डिसिजनबाट सबैलाई आबद्ध गराउने भन्ने कुरा चाहिँ हुन सक्छ
5: अब यसरी नै छलफलहरू अगाडि बढ्दा चाहिँ विशेष गरी विभिन्न अब यहीँ म आउँदाखेरि चाहिँ सात आठजना बिमा बोर्डका हाम्रा निर्देशकहरूसँग चाहिँ हामीले छलफल गर्दै हजुर आइसक्नु भएको छ होइन अब विगतका बिमा बोर्डका निर्देशकहरू र तपाईँहरू बसेर यसमा छलफल चाहिँ कतिको गरिरहनु भएको छ
4: छलफल चाहिँ गरिरहेकै कन्डिसन छ पहिला र अहिलेको कन्डिसन यो तपाईँले भनौँ न हाम्रो राज्य सत्ताको पुनर्संरचना पछिको अहिले हामीलाई थोरै सजिलो किन छ भन्दा एउटै लाइनमा कुरा गर्दाखेरि हामी एकैचोटि हामीलाई हायर लेभलमै प्रधानमन्त्री कार्यालयमै हाम्रो डिस्कसनहरू हुने हुँदाखेरि चाहिँ यसको लागि चाहिँ पोजिटिभ इम्प्याक्ट छ अथवा चाहिँ राम्रो हुन सक्ने अलि राम्रो गति लिन सक्ने जस्तो मैले देखेको छु अगाडि चाहिँ अलिकता के हुन्थ्यो भन्दाखेरि पोलिटिकल एलाइन्मेन्ट नमिलेकोले गर्दाखेरि अलिक गाह्रो हुने जस्तो देखिन्थ्यो भने अहिले चाहिँ त्यो कन्डिसन छैन हुन्छ भने हुन्छ हुँदैन भने हुँदैन भन्ने लाइनमा नै त्यसरी नै वाद विवाद अथवा चाहिँ हाम्रो भनौँ न एक किसिमको सरसल्लाह हुने गरेको छ
5: अब बिमा कार्यक्रम प्रति चाहिँ विशेष गरेर अब अहिलेसम्म चाहिँ हामीले बिमितहरू बढाउँदै लाने भनेर भनेका छौँ 1 करोडको हाराहारीमा छ अहिले बिमितहरू होइन अब त्यही अब लक्ष्य त 3 करोडै जनसङ्ख्यालाई चाहिँ यसमा आबद्ध गराउने नै हो होइन भनेको त्यति सजिलो त पक्कै छैन नवीकरण नगर्नेहरू पनि धेरैजना छन् यसबीचमा चाहिँ जस्तो अस्पतालमा औषधि नपाइने अतिरिक्त शुल्कहरू तिर्नुपर्ने सेवा नपाउने अब लाइन बस्नुपर्ने विभिन्न समस्याहरू छन् नि जसले गर्दाखेरि बिमा सेवा बिमा कार्यक्रममा त्यो सेवाहरू लिन पनि एकदमै नागरिकहरूलाई अप्ठ्यारो गाह्रो भइरहेको छ यसको लागि अस्पताल र तपाईँहरू बीच चाहिँ छलफल भएर केही निष्कर्षहरू निकालेर नयाँ यो आर्थिक वर्षमा केही फरक रूपमा चाहिँ नागरिकले सेवा पाउने अपेक्षा गर्न सकिन्छ
4: पक्कै पनि यो वर्षदेखि अलिक फरक रूपमै उहाँहरूले सेवा पाउनु हुनेछ भन्ने चाहिँ मैले आशा राखेको छु किन भन्दा पहिलाका वर्षहरूमा उहाँहरूको चाहिँ भनौँ न तिर्नुपर्ने रकम नै हाम्रो दायित्व एकदम बढी थियो अस्पतालहरूलाई हामीले भुक्तानी दिन सकिरहेको अवस्था थिएन जसले गर्दा अस्पतालहरू आफैलाई पनि एकदमै गाह्रो भइरहेको किन भन्दा हामीले वर्ष दिनसम्म उहाँहरूको भनौँ न क्यास फ्लो दिन नसक्दा एकदमै भनौँ न औषधि पनि किन्न नसकेको होइन अनि फार्मेसीमा औषधि रित्तिसकेको भन्ने उहाँहरूको साह्रै कम्प्लेन हुन्थ्यो तलबै हजुर ठिक कुरा गर्नुभयो स्पेसल्ली हाम्रो के भन्ने अब यो प्राइभेट हस्पिटलहरूमा त यसैबाट तलब खुवाउने त्यस्तो गरेर धेरै कर्मचारी भर्ना गरेको रहेछ त्यसले गर्दा चाहिँ तलब खुवाउनै समस्या भयो भनेर उहाँहरू आउनुहुन्थ्यो अहिले चाहिँ के छ भन्दाखेरि हामीले पुस महिनासम्मको पुरा फरफार गरिसकेका छौँ अब आयो भने पनि हामीले क्रमिक रूपमा हामीले अहिले चाहिँ कसैलाई बायस गरेका छैनौँ सरकारी निजी सामुदायिक सबैलाई चाहिँ आफ्नो लाग उहाँहरूले क्लेम गरेको रकमहरू हाम्रोबाट जति चाहिँ क्लेम उठेको छ जति चाहिँ दाबी शाखाबाट भनौँ न रिजेक्सन बाहेकका सबै क्लेमहरू चाहिँ उहाँहरूलाई दिइसकेको हुँदा अब औषधि किन्न उहाँहरूलाई गाह्रो हुँदैन पहिला चाहिँ के थियो भन्दा 3 महिनाको क्यापिङ हुँदा 3 महिनासम्म दिनुपर्ने औषधि उहाँहरूसँग रकम अभाव भनौँ न पैसाको अभावले गर्दा फार्मेसीमा औषधि राख्नु पाउनु भएको थिएन अब चाहिँ सबै रेगुलर पैसा गइरहेको हुँदा त्यो पैसा चाहिँ उहाँहरूको ट्रान्जेक्सन भइरहेको छ जसले गर्दाखेरि औषधि पुरा राख्न पाउनुहुन्छ र औषधि जुन 3 महिनाको लागि भनेको थियो 3 महिनाको लागि दियो भने त त्यो महिना महिनामा 15 दिनमा आउने जुन सेवाग्राही हुनुहुन्थ्यो नि उहाँले गर्दा पनि भिड हुन्थ्यो क्या अब भनौँ न 3 महिनालाई दिने औषधि 15 दिनलाई दिएछ भने 15 दिनमा लाइन लाग्दाको त्यो जुन बिमितहरूको भिड छ अब त्यो चाहिँ 3 महिनापछि आउने भएपछि पक्कै हट्छ पनि र उहाँहरूलाई सजिलो पनि हुन्छ र अर्को कुरा हामीले अलि अस्पतालहरूलाई पनि यो जस्तो उहाँहरूलाई लाइन लगाउनु पर्ने त्यो कुराहरूमा चाहिँ हामी अब स्ट्रिक्टली मोनिटरिङ गर्न सक्छौँ पहिला मोनिटरिङ गर्दा तपाईँहरूको पैसै आएको छैन हामीले दिनै सकेका छैन भन्ने उहाँहरूको एक किसिमको भाष्य हुन्थ्यो भने अब त्यो भाष्य हुन पाउँदैन हामीले रेगुलर उहाँहरूलाई क्यास फ्लो गराइरहेका छौँ उहाँहरूको दायित्व तिरिरहेका छौँ भनेपछि अब त्यो भनेर उहाँहरू पन्छिन नि पाउनुहुन्न स्ट्रिक्टली यदि त्यो इम्प्लिमेन्ट भएन अथवा चाहिँ हाम्रो ऐन कानुन अनुसार काम भइरहेको छैन भने त्यहीँनिर दण्ड जरिवानाको क्लजहरू पनि हाम्रो ऐन नियमावलीमा भएको हुँदाखेरि उहाँहरूले अब यो चाहिँ गरेन भने हामीले त्यही टाइममा त्यही फिल्डमा चाहिँ एक्सन लिन सक्छौँ।
5: अब बीचमा चाहिँ केही अस्पतालहरूले सरकारी अस्पतालहरूले र निजी अस्पताल धेरैले चाहिँ यो बिमा कार्यक्रमबाट हात झिकिसकेका पनि थिए होइन, उहाँहरू चाहिँ हामी चाहिँ अब सेवा दिन सक्दैनौँ यो बिमा कार्यक्रममा हामी आबद्ध हुन सक्दैनौँ भनेर बाहिरिनु पनि भएको थियो होइन। बाहिरिएका ती अस्पतालहरूलाई चाहिँ भित्र्याउन कतिको सफल हुनुभयो त यहाँ आइसकेपछि?
4: मलाई जहाँसम्म लाग्छ एक दुईटा अस्पतालहरू चाहिँ अब यो पैसा नतिरेको कारणले हाम्रो आर्थिक दायित्व धेरै भएको कारणले गर्दाखेरि अब हामी चलाउन सक्दैनौँ भनेर बन्द भइसकेका अस्पतालहरू पनि आइसक्नु भएको छ। स्पेसली हामीले अहिले प्राइभेट अस्पतालहरूलाई चाहिँ हामीले आकस्मिक इमर्जेन्सी बाहेक अरू नदिएको हुनाले उहाँहरूलाई चाहिँ अझै यो अरू सेवा पनि पाए हुन्थ्यो भन्ने चाहिँ छ। हामी यदि आर्थिक रूपमा सक्षम भयो भने हामी उहाँहरूलाई पनि दिन्छौँ। अहिले हाम्रो धेरै बन्द भएको त्यस्तो कन्डिसन छैन, अहिले चाहिँ सुविधा थैली पनि न्यायचित नै छ, उहाँहरूलाई सबैलाई मिल्ने गरी नै छ। त्यही भएर अहिले चाहिँ त्यस्तो बाहिरिएको त्यस्तोहरू छैन, अहिले सबै नै हाम्रो बिमामा जुन पहिला हुनुहुन्थ्यो उहाँहरू आइसक्नु भएको छ।
5: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको संख्या उत्साहजनक नहुनु, यसले बीमा कार्यक्रममा ल्याउने समस्या र समाधानका लागि भइरहेको प्रयासबारे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएका समस्या र समाधानका लागि भइरहेको प्रयास बारेमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँग कुराकानी गरिरहेका छौं।
2: म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धेरै धेरै धन्यवाद।
2: विशेष गरेर हामीले विभिन्न जुन खालका स्वास्थ्य बीमा कार्यक्रममा आएका समस्याहरूको बारेमा चर्चा गर्यौं, नवीकरणको अवस्थाको बारेमा कुराकानी गर्यौं होइन। अब विशेष गरेर अलिकति नवीकरण नगरेका र बाहिरका नागरिकहरूलाई फर्काउने यो एउटा एकदमै चुनौतीपूर्ण नै छ पक्कै पनि होइन। यसको लागि चाहिँ विशेष के योजना छ?
3: विशेष योजना भनेर मैले जुन संगठित संस्थाका कर्मचारीलाई अनिवार्य रूपमा आबद्ध गराउने भनेर भन्छ कि त्यसबाट पनि कुनै न कुनै रूपमा संस्थामा चाहिँ आबद्ध हुनुहुन्छ, त्यसबाट पनि धेरै फर्किन सक्ने मैले आशा गरेको छु। र अर्को कुरा भनेको हामीले जुन यो रिस्क पुलिङको एजुकेशनहरू हामीले ग्रासरूट लेभलसम्म गाउँ गाउँसम्म दिन सक्यौँ भने यसबाट पनि पक्कै फर्किनुहुन्छ भन्ने मैले चाहिँ आशा गरेको छु।
2: हजुर, गाउँ गाउँको कुरा गर्दा धेरैजना बिमितहरूले बिमा चाहिँ गर्नु भएको छ तर उहाँहरूले अब नजिकको स्वास्थ्य संस्थाबाट उहाँहरूले अपेक्षा गरे जस्तो सेवा सुविधाहरू नपाउने पनि छ। यही काठमाडौँ उपत्यकामै भनौँ भने पनि धेरैजनाले त्यस्ता खालका केही सुविधाहरू नपाएको गुनासोहरू पक्कै तपाईँहरूसम्म पनि आएकै छ होला होइन। अब नागरिकले अपेक्षा गरे अनुसार सेवा सुविधा नपाउनुलाई चाहिँ यहाँहरू कतिको संवेदनशील भएर लाग्नु भएको छ यस विषयमा?
3: यसमा चाहिँ अब भनौँ न, उहाँहरूले पाउनुपर्ने सेवा सुविधा यदि हाम्रो प्याकेजमा छ, प्याकेजमा लिस्टिङ भएको सेवा सुविधा चाहिँ पाउनु नै पर्ने हुन्छ। अब स्वास्थ्य संस्था अनुसार सानो स्वास्थ्य संस्था आधारभूत अस्पतालमा गएर एमआरआई गराउँछु भन्दा त्यो नपाउने हुनसक्छ। एमआरआई गराउनको लागि ठूला अस्पताल, ठूला संघीय अस्पताल होइन, रिफरल अस्पतालमै आउनुपर्ने हुनसक्छ। त्यही भएर ठ्याक्कै कुन चाहिँ सुविधा नपाएको भनेर यहाँले प्रस्ट्याउनु भयो भने म त्यसको पनि उत्तर दिँदै जान्थे।
2: समग्रमा अब विभिन्न खालका नागरिकहरूको विभिन्न अपेक्षाहरू हुन्छन्। अघि मैले पनि भनिहालेँ, जस्तो हाड जोड्नीकै भनौँ, यो नाकको समस्याहरू भएर नै आउनुभएकाहरूसँग पनि भेट भए, विभिन्न समस्या लिएर आएको तर अब अपेक्षा गरे अनुसार सेवा सुविधा नपाएको भन्ने जनगुनासो होइन, तीहरू पनि भइहाल्यो। अब जुन अहिले यहाँहरूले ल्याउनु भएको छ 25,000 पहिले दिने अनि बाँकी चाहिँ पछि उगर्ने भन्ने जुन छ नि, यो सुविधाले पनि नवीकरण गर्नेमा अलिक संकुचित भएको हो कि बिमितहरूसँग प्रत्यक्ष छलफल गर्ने, उहाँहरूका समस्याहरू गुनासोहरू सुन्ने संयन्त्र छ कि छैन?
3: हाम्रो गुनासो सुन्ने संयन्त्र राम्रै छ। प्रत्येक क्लेम तुरन्त आउन साथ नै हामी बसेर डिस्कसन गरिहाल्छ। यो 25,000 कुरा गर्नुहुँदा 25,000 चाहिँ हाम्रो ओपिडीको लागि राखिएको क्यापिङ अथवा चाहिँ सीमा हो। यसले चाहिँ के गर्छ भन्दाखेरि ओपिडीमा कम्तीमा 25,000 मात्र खर्च गर्यो भने चाहिँ इन्डोर अथवा चाहिँ चिकित्सा बिरामी हुँदा भर्ना हुनुपर्दा 75,000सम्मको बाँकी पैसा चाहिँ रहन्छ भनेर चाहिँ यो ल्याइएको हो। यो ल्याउनु पनि हामीले स्टडी गरेर नै ल्याएको हो। एभरेज व्यक्तिले खर्च गर्ने चाहिँ हाम्रो क्यालकुलेसनमा 23,000सम्मको आएको थियो ओपिडीमा खर्च गर्ने, त्यही भएर 25,000सम्मको क्यापिङ राखेको हो। समग्रमा चाहिँ यो चाहिँ पुगेकै अवस्था छ। यदि क्रोनिक बिरामीहरू हुनुहुन्छ जसले धेरैवटा औषधि खानुपर्ने छ भने उहाँहरूलाई चाहिँ कहिलेकाहीँ नपुगेको त्यस्तो एक दुईजनाबाट गुनासो आएको चाहिँ छ। त्यसको लागि चाहिँ अरू प्रोग्रामहरू पनि छन् हाम्रो, यो जस्तो पेन प्याकेजहरू भनेर हाम्रो स्वास्थ्य मन्त्रालयको अरू अरू प्याकेजबाट पनि उहाँहरूलाई कभर हुन्छ। एसएसयु सामाजिक सुरक्षाबाट पनि उहाँहरूलाई पैसा दिइरहेको अवस्था छ। र 5,000 जुन एक्स्ट्रा यो क्रोनिक डिजिजेसहरूलाई दिइरहेको छ त्यसबाट पनि उहाँहरूले कभर गर्न सक्नुहुन्छ जस्तो लाग्छ।
2: भनेपछि सरकारका विभिन्न अरू सेवा सुविधा र कार्यक्रम छन्, ती कार्यक्रमबाट पनि त्यो सुविधा लिन सकिने पनि भयो होइन। भनेको बीमा कार्यक्रममा मात्रै नलिकन चाहिँ सरकारका अन्य सेवा सुविधाहरूमा पनि नागरिकहरू अलिक चनाखो भएर लाग्नुपर्ने देखियो यसमा।
3: हजुर, यसमा अब हाम्रो प्याकेजहरू मन्त्रालय भन्नु न स्वास्थ्यका प्याकेजहरू ओभरल्यापिङ नै छन् क्या, एकपछि अर्का धेरैबाट लिन मिल्ने त्यस्ताहरू छन्। र यो क्रोनिक डिजिजेसको हकमा चाहिँ उहाँहरूले अरू प्याकेजबाट पनि बेसिक हेल्थ सर्भिसेसबाट फ्री पाउने औषधिहरू पनि धेरै छन् क्या क्रोनिक डिजिजका, जुन चाहिँ हाम्रो आधारभूत अस्पतालबाट फ्री अफ कस्टमा चाहिँ पाइन्छ, त्यहाँबाट पनि लिन सक्नुहुन्छ उहाँहरू।
2: कतिपय नागरिकहरूले के पनि गुनासो गरेका छन् भने बिमा कार्यक्रमका सँग भएका कुराहरू, समस्याहरू, आफ्ना जनगुनासोहरू चाहिँ उहाँहरू प्रत्यक्ष बोर्डमै राख्ने अथवा बिमा कार्यक्रमकै केहीमा चाहिँ त्यस्तो खालको संयन्त्र, टेलिफोन नम्बर अथवा कहीँ गुनासो पोख्ने ठाउँ भइदिएको भए चाहिँ हाम्रा कुराहरू चाहिँ त्यहाँसम्म पुग्थ्यो भन्ने पनि छ होइन? निकट भविष्यमा त्यसरी केही अगाडि बढ्दै हुनुहुन्छ कि के छ यसमा?
3: यसमा हाम्रो अब वेबसाइटमा हाम्रो सबै गुनासो आउन सक्ने सिस्टमहरू हामीले सबै राखिदिएका छौँ। टेलिफोन नम्बर पनि छ, हाम्रो सूचना अधिकारी छ, त्यहाँबाट पनि प्राय आइरहेकै हुन्छ। र यो हाम्रै पोर्टलबाट मात्र नभइकन अब हेलो सरकारको पोर्टलबाट, मन्त्रालयको थ्रुबाट, प्रधानमन्त्री कार्यालयबाट त्यसरी पनि आइरहेको अवस्था छ। कसैलाई प्रब्लम छ भने अहिलेको यो सिस्टममा चाहिँ उहाँहरूले जहाँ पनि राख्न पाउनुहुन्छ र अन्ततगत हामी कहाँ चाहिँ त्यो उहाँहरूले राख्नुभएको गुनासो चाहिँ अहिलेसम्म आइरहेकै अवस्था छ। प्रतिदिन हाम्रो गुनासो चाहिँ लिस्टिङ नै हेऱ्यौँ भने पनि गुनासोहरू चाहिँ आइरहेको अवस्था छ, राख्न नसक्ने भन्ने चाहिँ छैन।
2: अब बीमा कार्यक्रममा जति आबद्ध भएका छन् त्यो त भइ नै हाल्यो, तर हाम्रो जुन अलिकति आर्थिक हिसाबले, आर्थिक पाटोले कुरा गर्नु पर्दाखेरि चाहिँ बीचमा हामीलाई आर्थिक संकट पनि परेको हो होइन? त्यो आर्थिक संकट फेरि पनि नदोरेला भन्न सकिन्न, अलिकति हामीले आर्थिक पाटोलाई चाहिँ, बीमा कार्यक्रमको आर्थिक पाटोलाई चाहिँ कसरी हामीले त्यसको समाधान गर्ने गरी चाहिँ अगाडि बढेको छ यहाँ आइसक्नु भएपछि चाहिँ?
3: यो चाहिँ ठ्याक्कै हजुरले भन्नुभयो, म चाहिँ बीचको यो क्राइसिस म्यानेजमेन्टको लागि मात्रै आएको हो होइन। अनि अहिले चाहिँ अब जस्तो यो भनेको राज्यको दायित्व हो, राज्यले दिनुपर्छ, र किन भन्दा यो प्रोग्राम चलाइसकेपछि बीचमा स्टप गर्ने भन्ने पनि हुँदैन होइन। हो, राज्यको दायित्व बढ्दै गएको छ, यसलाई चाहिँ भनौँ न राज्यले धान्न सक्ने गरिकन चाहिँ चलाउनुपर्छ भन्न खोजेको चाहिँ हामीले जसरी अहिले एकदमै राज्यको आर्थिक दायित्व बढेको भएर हामीले निजी अस्पतालहरूलाई नदिएर सामुदायिक अस्पताल र सरकारी अस्पतालमा मात्र चलाइरहेका छौँ, केही गरी धान्न सक्ने भयो भने यसरी पनि हो। र अर्को भनेको प्रिमियम हाम्रो कालान्तरमा के थियो भन्दाखेरि हाम्रो 500 हुँदाखेरि चाहिँ हाम्रो के थियो भन्दाखेरि 50,000 मात्र पाउने, अब 700 हुनासाथ 1,00,000 पाउने भएर यो त्यसरी प्याकेज बनेको रहेछ। र प्याकेज पनि अब बिस्तारै चेन्ज हुँदै अलिकता प्रिमियम बढाउने हो कि, अथवा चाहिँ हाम्रो जुन संगठित संस्थाबाट 1% लिएर सरकारले 1% थप दिने भनेका छौँ त्यो पनि आउने हो कि, र हामीले निशुल्क बिमा गरेको प्रिमियम चाहिँ सरकारले हामीलाई दियो भने पनि हामीलाई धेरै नै राहत हुन्छ, र यसले गर्दाखेरि हाम्रो आर्थिक संकट भनौँ न प्रिमियम चाहिँ कलेक्सन बढी हुन्छ, जसले गर्दाखेरि हामी एकदम सेल्फ सस्टेन भएर चाहिँ यो बिमालाई चलाउन सक्छौँ भन्ने जस्तो लाग्छ मलाई।
2: अब बिमामा निशुल्क पाउने समूह चाहिँ कस्तोलाई मात्र राख्ने, अथवा कस्तोलाई चाहिँ हटाउनुपर्छ, अथवा कस्तो चाहिँ अझ थप्नुपर्छ, के भइरहेछ यस विषयमा चाहिँ यहाँहरूको?
3: यसमा चाहिँ के छ भन्दाखेरि अब यो लक्षित समूह भनेर हामीले राखेका छौँ। लक्षित समूहभित्र चाहिँ हाम्रो 7 चाहिँ क्याटेगोरी छ। 7 क्याटेगोरीमा के छ भन्दा 70 पुगेको होइन इल्डरली भन्छौँ हामी, अथवा चाहिँ ज्येष्ठ नागरिक, उहाँहरूलाई चाहिँ एउटा व्यक्तिलाई चाहिँ हामीले परिवार मान्छौँ। त्यो बाहेक अरू सबैलाई चाहिँ, अरू पनि म भन्दै जान्छु, जस्तो कुष्ठरोगी, एकजना कुष्ठरोगी हुनुभयो तर उहाँको फ्यामिलीले पनि सबैले पाउने भयो। कुष्ठरोगीको 10 परिवार छ भने 10 परिवार बापतको 7,000 लाग्थ्यो, त्यो पनि फ्री हुने भयो होइन। र अर्को भनेको अनि अशक्त अथवा अपाङ्ग भएको परिवारको व्यक्ति, परिवार भनौँ न, कुनै व्यक्ति अपाङ्ग छ भने उहाँको फ्यामिलीले पनि पाउने भयो होइन। अर्को चाहिँ जटिल खालको क्षयरोग, जस्तो हामीले MDR-TB होइन, ड्रग रेजिस्टेन्स टिबी भन्छौँ, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को एचआईभी संक्रमितको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को चाहिँ महिला स्वास्थ्य स्वयंसेविका जो हुनुहुन्छ उहाँको पनि फ्यामिली सबैले पाउनुहुन्छ। र अति विपन्न परिवार, विपन्न कार्ड पाइसक्नु भएको छ, अति विपन्न खालको, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अति विपन्नको सवालमा चाहिँ सबै गरिब हुन्छ, उहाँहरूले पाउनु न्यायचित होला, तर कुष्ठरोगी एकजना भएपछि परिवार अरू कमाउँदै नकमाउने अथवा चाहिँ मल्टिड्रग रेजिस्टेन्स टिबी एचआईभी संक्रमित भएका व्यक्तिको फ्यामिलीले पाउनु चाहिँ अलि न्यायचित होइन कि त्यहाँ चाहिँ व्यक्ति भएर फ्यामिलीले चाहिँ बिमा गरेको भए हामीलाई अझ आर्थिक दायित्व चाहिँ कम हुन्थ्यो कि किन भन्दा उहाँहरूको पनि प्रिमियम उठ्थ्यो नि त. अब त हामीले एउटा मल्टिड्रग टिबीको 10 फ्यामिली छ भने 10 हामीले फ्रीले ट्रिटमेन्ट गरिरहनु परेको 2,00,000 चाहिँ सेवा सुविधा उपलब्ध गराइरहनु परेको कन्डिसन छ. त्यसले गर्दाखेरि पनि हामीलाई यो भनौँ न प्रिमियम उठ्न चाहिँ गाह्रो भइरहेको छ. स्पेसली जसरी ज्येष्ठ नागरिकलाई एकजनालाई परिवार माने जस्तो उहाँ रोगीहरू जुन लक्षित समूह छ अति विपन्न बाहेक अरू सबैलाई चाहिँ व्यक्तिलाई मानिदिँदाखेरि पनि हामीलाई यो आर्थिक भार कम हुन्थ्यो कि जस्तो चाहिँ मैले अथवा चाहिँ मेरो टिमले चाहिँ यसको वर्कआउट गरेको छ. त्यसमा चाहिँ यदि ऐन संशोधनमा यो लक्षित समूहलाई हामीले राम्ररी परिभाषित गर्न सक्यौँ भने पनि केही मात्रामा यसको समाधान निस्किन्छ कि भन्ने हाम्रो टिमले सोचेको छ.
2: अब अलिकति नीतिगत सुधारको कुराहरू गरौँ होइन. स्वास्थ्य बिमा कार्यक्रम आएको पनि 1 भइ नै हाल्यो होइन. यो 1 अवस्थामा हामीले पटक पटक यस विषयमा छलफल पनि गर्यौँ, मूल्याङ्कन पनि गर्यौँ होइन. अलिकति नीतिगत ऐन नियमावली चाहिँ संशोधनको आवश्यकता र त्यो अनुसार चाहिँ यहाँहरू अगाडि कसरी बढ़िरहनु भएको छ?
3: हजुरले ठिक कुरा नै औलाउनु भयो. ऐन नियमावली संशोधनको आवश्यकता छँदैछ. यो वर्ष हाम्रो ऐन संशोधन चाहिँ फर्स्ट प्रायोरिटीमै परेको छ र मन्त्रालयको पनि प्रायोरिटीमा परेको छ. किन भन्दा हामीले अघि जसरी कुरा गर्यौँ हामीले लक्षित समूहदेखि लिएर संगठित संस्थालाई कसरी आबद्ध गराउने ती कुराहरू सबै चाहिँ ऐनमा प्रष्टिएर आयो अथवा चाहिँ कम्पल्सन भनेर आयो भने चाहिँ हामीलाई सजिलो हुन सक्छ. त्यही भएर चाहिँ हामीले संगठित संस्था कसलाई भन्ने होइन त्यसको दायरा जस्तो संगठित संस्थामा धेरैजना फ्यामिली मेम्बर भयो भने हामीले बिमामा कसरी आबद्ध गराउने एउटै परिवारमा 3-4 प्रिमियम तिर्नुपर्ने भयो भने कसरी त्यो पोसिबल हुनसक्छ ती कार्यविधिहरू ती भनौँ न कुराहरूमा पनि हामी वर्कआउट गरिरहेका छन्. त्यही भएर चाहिँ ऐन संशोधन चाहिँ हाम्रो नीतिगत सुधारको एउटा पहिलो पाटो हो जस्तो लाग्छ.
2: जस्तो स्वास्थ्य बिमाको विभिन्न अहिलेको वर्तमान मोडलमा चाहिँ सुधार नगरिकन चाहिँ अगाडि बढ्न चाहिँ विभिन्न खालका चुनौतीहरू यहाँले अहिलेको कार्यक्रममा पनि हामी छलफलमै पनि यति कुराहरू भनिसक्नु भएको छ. यो अहिलेको मोडलमा चाहिँ के सुधार गर्नुपर्ने चाहिँ खाँचो देखिएको छ त?
3: अहिलेकोमा चाहिँ हाम्रो जस्तो कुनै ओभरल्यापिङ भएका प्रोग्रामहरू सरकारको ओभरल्यापिङ भएका प्रोग्रामहरूलाई चाहिँ हामीले सेपरेट गर्न सक्यौँ अथवा छुट्याउन सक्यौँ भने जस्तै आमा सुरक्षा प्रोग्राम भनेर हाम्रो स्वास्थ्य मन्त्रालयले आमा सुरक्षाको छुट्टै बजेटहरू त्यहाँको थ्रुबाट खर्च गरिरहेछ जसले गर्दाखेरि चाहिँ सुत्केरी आमा सम्पूर्ण खर्चहरू बेहोर्ने गरिरहेछ. त्यो चाहिँ हामीले बिमामा ओभरल्याप नगर्ने त्यस्तै गरिकन धेरैवटा प्रोग्रामहरू छ. जस्तो अघि भन्यौँ हामीले पेन प्याकेज भयो अनि यो जस्तो नवजात शिशुका कुराहरू छन् ती कुराहरू ओभरल्याप नहुने गरी लान सकिन्छ. त्यसले गर्दाखेरि पनि हामीलाई केही सजिलो हुन्छ जस्तो लाग्छ.
2: प्रष्टाइदिनु पर्दाखेरि चाहिँ के कस्ता खालका प्याकेजहरू चाहिँ ल्याउँदैछ अथवा पुनरावलोकन हुँदैछ?
3: हाम्रो प्याकेज भनेको हामीले धेरै उयो गर्न खोजेको चाहिँ सुविधा थैली छ. हाम्रो सुविधा थैली भनेको चाहिँ बिमितहरूले पाउने सेवा सुविधाहरू सबै चाहिँ त्यसमा उल्लेख गरेका छन्। त्यसमा चाहिँ चार्जेसहरू चाहिँ एभरेज मार्केटमा पाउने भन्दा अलिक बढी थियो. त्यसलाई चाहिँ न्यायचित तरिकाले जुन चाहिँ हाम्रो अस्पतालहरूले किनेर बेचिरहेकोमा उहाँहरूलाई घाटा नहुने गरिकन मिनिमम मात्र प्रफिट राखेर बेच्न सक्ने गरिकन हामीले चेन्जेस ल्याउन खोजेको हो. अरू धेरै चेन्जेस भनेर त्यस्तो चाहिँ होइन. कुनै कुनै औषधिको जस्तो क्यान्सरसँग रिलेटेड औषधिहरूको चाहिँ प्राइस एकदमै कम भएर अन्तर्राष्ट्रिय स्तरका औषधिहरू चाहिँ नेपालको मार्केटबाट फर्किरहेको बेलामा चाहिँ हामीले तिनीहरूको मूल्य अलिकता समायोजन गरिकन न्यायचित मूल्यमा चाहिँ अथवा चाहिँ मार्केटमा उपलब्ध हुन सक्ने मूल्यमा चाहिँ राख्न खोजेको हो. अरू धेरै चेन्जेसहरू त्यस्तोहरू चाहिँ होइन.
2: पुनरावलोकन गर्नेमै जुन यहाँहरूले विभिन्न खालका कार्यक्रमहरू जुन भनौँ न औषधिमा परिवर्तन गर्नुभएको छ होइन, यो वास्तवमा सेवाहरू कम भएको औषधिजन्य सामग्रीहरू कम भएको हो कि यसलाई चाहिँ के गर्नु खोज्नु भएको यहाँनिर?
3: औषधि हाम्रो कम भएको त्यस्तोहरू चाहिँ होइन. औषधिका स्ट्रेन्थहरू हुन्छन् नि, जस्तै कुनै औषधि 200 mg को 400 mg को 600 mg को छ भने ठ्याक्कै खान मिल्ने गरी एउटा औषधि मात्र 400 भयो भने 400 ले अब कभर अप गर्ने गरिकन र कुनै कुनै कम्पोजिसन वाला औषधिहरु छ भने हाम्रो चाहिँ कम्पोजिसन भन्दा सिंगल उसमै जाने औषधिहरुलाई चाहिँ हामीले सिंगल बटै पठाउन खोजेको हो। औषधिमा कटौती भन्दाखेरि पनि हाम्रा केही नमिलेका उहरु मात्र मिलाका हुन्, त्यसमा औषधि र सेवामा कटौती भएको चाहिँ कदापि छैन।
2: हजुर, अब विशेष गरेर जो नागरिकहरू चाहिँ अब बिमा गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, कतिपयले नवीकरण नगरेको हामीमा छँदैछ होइन, उहाँहरूलाई आकर्षित गर्ने गरी चाहिँ यहाँहरूले केही विशेष खालको कार्यक्रम अभियानहरू ल्याउँदै हुनुहुन्छ त?
3: बिमा चाहिँ छोड्नु भन्दाखेरि पनि आफूलाई आवश्यक पर्दाखेरि गर्ने अथवा चाहिँ चाहिँदाखेरि थोरै खर्च 3500 पनि 1,00,000 सुविधा पाउने हो, त्यही भएर गर्नुपर्छ। यहाँको यस्तोको लागि चाहिँ हामीले अब अहिले चाहिँ आईटी फ्रेन्डली युग छ, त्यसमा चाहिँ हामी डिजिटलाइजेसनमा गएर कतिपय अवस्थामा चाहिँ के पनि रहेछ भन्दाखेरि हाम्रो दर्ता सहयोगीहरू टाइममा समयमा उपलब्ध नभइदिने, बोलाएको बेलामा नभइदिँदा पनि कतिले बिमा गर्न सकेको छैनौँ भन्ने कुराहरू पनि आइरह र अहिलेबाट चाहिँ अलिक सहजीकरणको लागि अनलाइन पनि राखिदिने हाम्रो विचारमा छ। र जसले गरिरहनु भएको छैन यसको रुट कज भनेको धेरैले के भन्नुभएको छ भन्दाखेरि हामीलाई चाहिएको समयमा हामीले गर्न पाएनौँ त्यो भन्ने छ। र म बाहिर छु, म चाहिँ सपोज म बिमा गराउन चाहन्छु, म जिल्ला बाहिर गइरहेको छु, त्यो बेलामा मैले कन्टिन्यू गर्न पाइनँ भन्ने खालको त्यस्तो समस्या भएर अब जहाँबाट पनि गर्न सकिने अनलाइन चाहिँ सिस्टम ल्याइसकेपछि उहाँहरूलाई अलिक सजिलो हुने जस्तो मैले देखेको छु।
2: भनेपछि अब आगामी दिनमा चाहिँ यो चाँडै नै आउँदैछ यो अनलाइनबाट नवीकरण गर्ने सिस्टम चाहिँ।
3: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ, त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि री रजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। भन्न खोजेको नयाँ रजिस्ट्रेसनदेखि लिएर अब चाहिँ अनलाइनमा सुरु हुँदैछ।
2: जस्तो अनलाइनबाट चाहिँ नवीकरण गर्न पाउनुहुन्छ भनेर भन्नुभयो, अब अनलाइन भनेपछि अलिकति अब शहरीकरण शहरी क्षेत्रको लागि मात्र अलिकति फोकस हो कि भन्ने पनि हुन्छ, किनभने दूर दराजमा दुर्गम क्षेत्रहरू पनि छन् जहाँ चाहिँ अलिकति उहाँहरूलाई त्यो सेवा सुविधाबाट वञ्चित भएको पनि हुनसक्छ होइन। फेरि कतिपय अब इक्जाम्पल दिउँ, राष्ट्रिय परिचय पत्र अनलाइनबाट भर्दाखेरि कतिपयको चाहिँ रिजेक्ट भएको पनि अवस्था छ होइन, त्यस्तो अवस्था समस्या आउन नदिनको लागि चाहिँ हाम्रोमा चाहिँ अनलाइन सुविधा चाहिँ एकदम चुस्त दुरुस्त र सबैले त्यो पहुँचमा पुग्ने गरी चाहिँ छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ?
3: अनलाइन सुविधा लिँदाखेरि हामीले चाहिँ यो हाम्रो एनआईडीसँग टाइअप गरेका छौँ। हजुरले एनआईडी भर्दाको कुरा गर्नुभयो, अहिले चाहिँ एनआईडीसँग टाइअप गर्दाखेरि चाहिँ हजुरलाई भर्दाको समस्या चाहिँ हुँदैन, यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले के पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने त्यति र फोटो अपलोड गर्न साथ नै हुने त्यस्तो खालको हुन्छ, अनि त्यही भएर झन् सजिलो हुन्छ यो चाहिँ होइन। र अहिले दूर दराजसम्म पनि जहाँसम्म म पुगेको छु होइन, जुम्ला हुम्लासम्म पनि यो सबैको हातमा मोबाइल भइसकेको हुँदाखेरि र उहाँहरूको दुर्गम क्षेत्रका जो हुनुहुन्छ हाम्रा बिमितहरू, उहाँ बिमित अथवा जो बिमित हुन सक्नु भएको छैन उहाँको परिवार कहीँ न कहीँ सदरमुकाममा हुनुहुन्छ, उहाँहरूसँग मोबाइल छ होइन, अनि त्यही भएर फ्यामिलीको उहाँले भर्न मिल्छ, त्यही भएर सजिलो हुने चाहिँ मैले देखेको छु।
2: हजुर, अब भर्नको लागि चाहिँ के त्यो कसरी भर्ने भन्ने केही जानकारी दिनुहुन्छ? यो हामी वेबसाइटमै गएर हेर्ने हो कि कसरी जानकारी दिनुहुन्छ अनलाइनबाट भर्नको लागि चाहिँ?
3: अनलाइनबाट भर्नको लागि हाम्रो ओपन इमेज सिस्टममा चाहिँ हामीले अनलाइन रजिस्ट्रेसन भनेर राखिदिएका छौँ। त्यो रजिस्ट्रेसनमा गइसकेपछि चाहिँ के छ भन्दाखेरि उहाँले भन्न पहिला चाहिँ लगइन गर्नु पर्यो, लगइन गर्दा सर्टेन कुराहरू सोध्छ, त्यसपछि ओके भनिसकेपछि चाहिँ एउटा चाहिँ नेसनल आइडी राख्नुपर्ने हुन्छ, नेसनल आइडीसँग लिङ्क अप गरिसके राष्ट्रिय परिचय पत्र, नागरिकता होइन, राष्ट्रिय परिचय पत्र सँगै लिङ्क अप हुन्छ, अनि त्यसपछि नामहरू भरिर नै पर्दैन, अटोमेटिकल्ली उसैले नै तानिदिन्छ उसको एनआईडी अथवा चाहिँ राष्ट्रिय परिचय पत्र जहाँबाट भरेको छ त्यही ठाउँको ठेगाना सहित सबै नै आइदिन्छ। र त्यहाँ यदि अस्थायी रूपमा कहीँ बसोबास गर्नुभएको छ भने अस्थायी एउटा चाहिँ ड्रप इन अप्सनमा छ, त्यसमा क्लिक गरेपछि कहाँ हो भनेर क्लिक क्लिक सिस्टम छ, धेरै लेखिरहनु पर्ने त्यस्तो पनि छैन, त्यही भएर सजिलै बनेको छ जस्तो लाग्छ। हेरौँ, लेट्स सी कस्तो खालको चाहिँ फिडब्याक आउँछ, त्यसपछि हामी फेरि अझ छलफल गरौँला। हजुर,
2: धेरैले चाहिँ नवीकरण नगर्नु भएको छ, जुन विभिन्न गुनासोहरू पनि आइरहेछ, विभिन्न कारणले नवीकरण गर्न पाउनु भएको पनि छैन, होइन? खासमा नवीकरण गर्ने म्याद कतिभित्र हो, नवीकरण गरेन भने चाहिँ उहाँलाई चाहिँ अब त्यो सेवाबाट चाहिँ वञ्चित हुने हो कि के हुन्छ खासमा?
3: नवीकरण गर्ने हो भने चाहिँ एक महिना अगाडि नवीकरण गर्नुपर्छ। जस्तो मेरो अहिले श्रावणमा सक्दैछ भने मैले असारको अन्तिम डेटसम्ममा चाहिँ मैले नवीकरण गर्न पर्ने, असोजमा सकिँदैछ भने भदौको अन्तिमसम्म मैले रिन्यू गराइसक्नु पर्ने हो भने चाहिँ भदौमा गरेँ भने असोज कन्टिन्यू हुन्छ रिन्युअलको केसमा, गरेन भने चाहिँ सकियो, उहाँ चाहिँ फेरि री रजिस्ट्रेसनबाट फेरि सुरुबाट आउनुपर्ने हुन्छ।
2: भनेपछि केही गरी बीचमा तीन चार महिना ग्याप भयो भने चाहिँ उहाँ फेरि नयाँ बिमितको रूपमा चाहिँ उहाँले भर्नुपर्ने भयो, होइन?
3: हजुर,
2: भनेपछि पुरै प्रक्रिया नयाँ हुने भयो।
3: हजुर, नयाँबाट सुरु हुने भयो, किन भन्दा कन्टिन्युस छ भने रिन्यू हुन्छ, ब्रेक भयो भने चाहिँ जेरोबाट स्टार्ट गर्नुपर्ने।
2: भनेपछि अलिक नागरिकहरूलाई अलिक समय नदिएको, उहाँहरूहरू अब विभिन्न कारणले गर्दा यहाँ त फेरि आफ्नो इच्छाले भन्दा पनि त्यहाँ समस्या विभिन्न समस्याले गर्दाखेरि उहाँहरूले रिन्यू गर्न पाएको हुँदैन नि त, अलिक कठोर निर्णय गर्नुभएको हो कि भन्ने पनि छ नि त।
3: होइन, यो त टाइम भनेको टाइम बाउन्ड नै हो, टाइम कटिसकेपछि त हामीलाई पनि म्यानेज गर्न गाह्रो हुन्छ एक्टिभ बिमित कति छ भन्ने डाटा निकाल्न, त्यही भएर कठोर भएको भन्दा पनि एक महिना अगाडिसम्म टाइम दिएको हो। जस्तो मलाई भदौ हजुरले भन्नुभएको छ असोज छ भने भदौको अन्तिम दिनसम्म मैले गर्ने टाइम लाइन त दिएको छ, एक महिनाभित्र गर्नुपर्ने हो, एक महिना भन्दा बेसी टाइम त कति दिनु फेरि।
2: अब सामान्य नागरिकलाई जो चाहिँ अझै पनि बीमा कार्यक्रममा आबद्ध हुनुहुन्न, होइन, उहाँहरूलाई चाहिँ बीमा कार्यक्रममा आबद्ध गर्न चाहिँ कसरी यहाँले चाहिँ आकर्षित गर्नुहुन्छ त?
3: त्यो आकर्षित गर्ने भनेकै हामी ग्रासरुट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक सुरक्षाको सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ, त्यसैले गर्दा एक महिनाभन्दा बेसी टाइम त कति दिनु फेरि।
2: अब सामान्य नागरिकलाई जो चाहिँ अझै पनि बिमा कार्यक्रममा आबद्ध हुनुहुन्न, होइन, उहाँहरूलाई चाहिँ बिमा कार्यक्रममा आबद्ध गर्न चाहिँ कसरी

0: आधारमा हामी एकदमै तल्लो भन्नु ग्रास रुट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
1: अब बिमा कार्यक्रमलाई चाहिँ भनौँ न निरन्तर अगाडि बढ्नको लागि जति पनि कठिनाई चुनौतीहरू आइरहेको छ विभिन्न किसिमले होइन, त्यो चुनौतीहरू पार गर्नको लागि भनौँ बिमालाई चाहिँ निरन्तरता दिनको लागि चाहिँ के आवश्यक देख्नुहुन्छ यहाँले?
0: नीतिगत सुधारको कुरा त हजुरले अघि नै उठाउनु भइसकेको छ होइन। बिमा आफै के छ भन्दा बिमा आफै अस्थायी छ क्या। यहाँको स्ट्रक्चर नै के छ भन्दाखेरि यहाँ 10 वर्ष भइसक्दाखेरि पनि बिमाको आफ्नो दरबन्दीहरू त्यस्तोहरू स्वीकृत भइसकेको अवस्था छैन। कम्तीमा सेन्टरको होइन काठमाडौँको यो बिमा अथवा चाहिँ सङ्घीय बिमा एउटा चाहिँ स्ट्रक्चर थाहै भइदियो, यहाँका कर्मचारी कन्टिन्युस बस्यो भने न बल्ल यसको इम्प्रुभमेन्ट हुने हो। यहाँ चाहिँ अब करारका 6-6 महिने कर्मचारी जो चाहिँ टर्न ओभर भइरहन्छ उहाँहरूले चलाइरहनु भएको छ। त्यही भएर कम्तीमा यहाँको ओएनएम भनौँ न व्यवस्थापन चाहिँ थाहै हुन सक्यो भने चाहिँ पक्कै पनि यसले गति लिन सक्ला भन्ने मैले एउटा सोचेको छु होइन। जो चाहिँ थाहै रूपमा यहाँ बस्नुहुन्छ उहाँले चाहिँ राम्रा नीतिहरू त्यस्तोको लागि चाहिँ वकालत गर्नुहुन्छ भन्ने सोचेको छु। एउटा हुनुपर्ने भनेको मैले देखेको यो यसको थाहै संरचना स्वीकृत भयो मन्त्रालयबाट भने पनि केही राम्रा पक्षहरू बिस्तारै उग्रिँदै जानेछन् जस्तो मैले सोचेको छु।
1: पहिलो महिला बिमा बोर्डमा निर्देशकको रूपमा आउनु भएको छ, तपाईँ जाने बेलासम्म चाहिँ केही सुधार गरेर यो चाहिँ म सुधार गरेर जान्छु भन्ने केही छ योजना?
0: मैले चाहिँ उहाँहरूको जुन आर्थिक दायित्व जुन तिर्न नसकेर यो अवस्थामा पुगेको छ अथवा चाहिँ हामीले कन्ट्रोलिङ कुनै पनि स्वास्थ्य संस्थालाई गर्न सकेका छैनौँ, यो पुरा फरफारक गरेर सम्पूर्ण दायित्वहरू उहाँहरूको तिरिसकेर र सबैलाई चाहिँ एकदमै भनौँ न ऐन नियम अनुसार चाहिँ काम गर्ने अनुशासन कायम हुने गरी काम गर्ने गरेर जाने र अनलाइन रजिस्ट्रेसन सुरुवात गरेर सबैले अनलाइनमा नै आफैले भर्न सक्ने गरिकन त्यस्तो प्लेटफर्म एउटा तयार गर्ने र सङ्गठित संस्थाहरू सबैलाई आबद्ध गराउने, यो यति हुन सक्यो भने बिमाको जुन रिस्क पुलिङको प्रिन्सिपलमा आधारित छ त्यो हुन सक्छ, त्यति गराएर चाहिँ जान्छु भन्ने चाहिँ एम चाहिँ उद्देश्य मैले त्यसरी राखेको छु।
1: म धेरै धन्यवाद दिन चाहन्छु एकदम व्यस्त समयको बावजुद पनि हामीलाई यो बिमा कार्यक्रम र नवीकरणको अवस्थाको बारेमा हामीलाई विस्तृत रूपमा जानकारी गराइदिनु भएकोमा।
0: धेरै धन्यवाद। मलाई पनि यहाँले चाहिँ जुन मौका दिनुभयो जस्तो बिमाको बारेमा केही राख्ने, मैले भनौँ न व्यक्ति व्यक्तिलाई भन्दाखेरि एक दुईजनाले मात्र सुन्नुहुन्थ्यो होला, यहाँको भनौँ न यो नेटवर्कबाट धेरैभन्दा धेरै हाम्रा दूर दराजका भनौँ न बिमित जो हुँदै हुनुहुन्छ जो हुने क्रममा हुनुहुन्छ उहाँहरू सबैले सुनेर यसलाई चाहिँ एउटा अवसरको रूपमा युज गरेर चाहिँ उहाँहरू बिमामा आबद्ध हुनुहुनेछ भन्ने पनि मैले ठूलो आशा राखेको छु। यसबाट कम्तीमा कसैले बिमा बुझ्नुभएको छैन भने बिमा भनेको आफ्नो खल्तीबाट धेरै पैसा खर्च गर्न नपरोस् भनेर गरिने एउटा लगानीको पद्धति हो। यसमा आबद्ध हुनुभयो भने गाह्रो साह्रो पर्दाखेरि चाहिँ कभर अप गर्छ, यसले चाहिँ राम्रो टेवा दिन्छ। त्यही भएर सबैजना यसमा सक्रिय हुनुहोस् अथवा चाहिँ इन्भल्भ हुनुहोस् भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। उहाँसँग स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको उत्साहजनक सहभागितामा कमी, यसमा देखिएको समस्या र समाधानका लागि भइरहेको प्रयासबारे कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बद्लिदो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
2: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।

0: सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943333 4935555।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 0142-3888 98 0012-3588

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 जना भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्र अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएस को प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 जना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लीग टू को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको ज्यान गएको छ, 12 जना भन्दा धेरै घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड़ नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूर अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा सशस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति उत्पन्न भएको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रु ग्यास प्रहार गर्यो, त्यसपछि हवाई फायर गर्दा असमेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा कर्फ्यू लगाएको छ। प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ। यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका 7 बजेसम्मका लागि 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि जारी गरिएको छ। देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिका रूपमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि सड़क विभागले जनाएको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, तीन पाङ्रे गाड़ी, त्यसै गरी पेट्रोल, डिजल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ। कार तथा भ्यानलाई काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ तथा बाहिरिँदा 60 रूपियाँ, मिनी बस, ट्रक तथा टिपरलाई काठमाडौँ प्रवेश गर्दा 115 रूपियाँ तथा बाहिरिँदा 80 रूपियाँ, ठूला बस तथा ट्रकलाई काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ तथा बाहिरिँदा 200 रूपियाँ शुल्क लाग्नेछ। भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ। सुरुङ मार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सड़क पूर्वाधारको नयाँ युग शुरू भएको मानिएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै सार्वजनिक गरेको खुलासा भएको छ। काठमाडौँमा 2 वटा कलेज पढ़ाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको हो। भक्तपुर बस्ने 33 वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै व्हाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्य तथा पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ। काठमाडौँ सहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पानी परिरहेको छ। अहिले घाम लागेका ठाउँमा पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भेगका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा वीरगंजको नारायणी अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। आकस्मिक कक्षमा कार्यरत डाक्टर तथा कर्मचारीहरूले आफूहरूमाथि अस्ति शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि हिजोदेखि आकस्मिक सेवा बन्द भएको हो। आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका छन्। अस्पतालका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन्। अस्ति शनिबार वीरगंज महानगरपालिका 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा ज्यान गएपछि परिवारका सदस्य तथा आफन्तहरूले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद रामलाई कुटपिट गर्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। उहाँको त्यही अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ। यसैबीच नेपाल चिकित्सक संघले विज्ञप्ति निकाल्दै मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानून बमोजिम कार्यवाही गर्नुपर्ने माग गरेको छ। भारतसँग सीमा जोड़िएको बाँकेको जमुनाहा सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्स्ट्रक्सन बीआईडी टोली परिचालन भएको छ। सीमामा आवत जावतलाई सहज बनाउन मानव बेचबिखन नियन्त्रण गर्न तथा लागू औषध र अवैध सामान ओसार प्रसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा विशेष टोली परिचालन गरिएको छ। देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआईटी टोली प्रत्येक ठाउँमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा 14 सदस्यीय रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नम्बर 30 गण बागेश्वरीले जनाएको छ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा आफ्नो अभियान पूरा गरेका दुईजना रूसी र एकजना अमेरिकी अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। रूसको अन्तरिक्ष निकाय रोसकोसमोसका अनुसार सुएसएमएस 28 अन्तरिक्षयानले रूसी अन्तरिक्ष यात्री सर्गेई कुद सोर्चकोभ र सर्गेई मिकाएभ र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो कजाकिस्तानको झेजगाजगान शहर नजिक सुरक्षित अवतरण गरेको हो। रूसी समयअनुसार दिउँसो 1:27 अन्तरिक्षयान प्याराशूटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो। त्यसपछि उद्धार टोलीले तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। रोसकोसमोसका अनुसार अभियान पूरा गरेर फर्किएका तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रूस र अमेरिका बीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्ड्समा नेपाली समयअनुसार दिउँसो 3:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 र नेदरल्याण्ड्सले 6 हराएका छन्। नामिबियाले भने आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। आज दुवै टोली खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन्। नेपालले चौथो खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लीग 2 तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत संहार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन साली नदीको सिर
2: मणि चूडको काख

0: 안지수나나 마케팅 대회 대마에 가시게. 마야 나가는 원리 베르마다 석사 원한.
1: 저희 만든 유단지.

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: समिति चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो खाई खाई बहु
4: कोई लोटर भर दिल
5: आगे समी जो लोटी पर दी छाता ही गुरी
4: भर दी आ भर दी लोटर खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिल खबर बने वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
5: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
6: सिद्धार्थ बैंक संबंध सदैभरिलाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 12 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीमा भएको झडप र गोलीकाण्डको घटना छानबिनको लागि समिति गठन, अनुसन्धान गर्न एक हप्ताको म्याद कर्फ्यू जारी।
0: नागडुंगा सिस्नेरी सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, उद्घाटन अघि स्थानीयको विरोध प्रदर्शन।
1: घर पहिरोले पुरिन्दा म्याग्दीको बेनीमा एक वृद्धको मृत्यु, काठमाण्डुमा मिनी ट्रक र स्कूटर ठोकिँदा एकजनाको ज्यान गयो।
0: फ्रान्सको बोडो शहर नजिक डडेलो भयावह बन्दै राष्ट्रपति म्याक्रोद्वारा आपतकालीन मन्त्री परिषद बैठक आह्वान।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर 3 को कप्तानगंजमा गैराती भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा आज बिहान बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 सदस्यीय समिति बनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित 5 सदस्यीय समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको छ। सुनसरी घटनाबारे आजै साँझ 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। बिहान भएको छलफलमा गृहमन्त्री गुरूङ सहित नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेल पनि सहभागी हुनुहुन्थ्यो। सुनसरीको देवानगंज गाउँपालिका 3 गैराती 2 समूह बीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते छन्। मृत्यु हुनेमा देवानगंज 3 24 वर्षीय ओमप्रकाश मेहता रहेका छन्। बोलबम यात्रामा सहभागी एक समूहलाई गैराती अर्को समूहले आक्रमण गरेपछि झडप शुरू भएको थियो। झडपले उग्र रूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको छ। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर मेहताको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार घटनामा 9 सर्वसाधारण, नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 गरी 22 घाइते भएका छन्। घाइतेहरूको विराटनगर स्थित विराट टिचिङ नोबेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आज बिहान 7 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।
1: नागढुंगा सिस्नेरी सुरुङ मार्ग सञ्चालनमा आएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेपालका लागि जापानी राजदूत मायादा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहेसहितका उपस्थितिमा सुरुङ मार्ग उद्घाटन भएको हो। त्यसपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुभएको थियो। उद्घाटन अघि स्थानीयले विरोध प्रदर्शन गरेका थिए। नागढुंगा सुरुङ मार्ग पीड़ित संघर्ष समितिको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीहरूले सुरुङ मार्गसँगै निर्माण हुनुपर्ने आकाशीय पुल यथाशीघ्र निर्माण गर्न, सड़क पेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावितलाई रोजगारी सुनिश्चित गर्न, जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्न र फ्लाइओभरको नाम किसिपिडी फ्लाइओभर राख्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण भएपछि केही दिन भित्रै सवारी साधन सञ्चालन हुनेछ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। मिनी बस, ट्रक र टिप्परले काठमाडौँतर्फ आउँदा 115 रूपियाँ र बाहिरिँदा 80 रूपियाँ शुल्क बुझाउनुपर्नेछ। यस्तै बस ट्रकले काठमाडौँ आउँदा 260 र बाहिरिँदा 200 रूपियाँ शुल्क तिर्नुपर्नेछ। पैदल यात्री, दुई पाङ्रे तथा तीन पाङ्रे सवारी साधनले सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। सुरुङ मार्ग गत वर्ष सुरुङ मार्ग 7 वर्ष अघि 2076 कार्तिक 4 गते शिलान्यास गरिएको थियो।
0: पहिरोमा परि म्याग्दीको बेनीमा एक वृद्धको मृत्यु भएको छ। म्याग्दीको बेनी नगरपालिका 3 भम्किली चिना खेतका 70 वर्षीय लालवीर छन्त्याल सुतिरहेको अवस्थामा घर पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। यसैगरी धवलागिरी गाउँपालिका 7 धारापानीको हाडे भेरमा पहिरोमा पुरिएकी 63 वर्षीय धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय दरबाङबाट गएको प्रहरी टोली र स्थानीयवासी मिलेर थापालाई उद्धार गरेका हुन्। गैरातीको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सड़क अवरूद्ध बनेका छन्। पहिरोमा परि विभिन्न ठाउँमा पशु चौपाया र भौतिक संरचनामा समेत क्षति पुगेको छ। पहिरोका कारण काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सड़क अवरूद्ध बनेको छ। सड़क योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरूले अवरूद्ध सड़क खुलाउन प्रयास गरिरहेका छन्।
1: काठमाडौँमा मिनी ट्रक र स्कूटर ठोकिँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। चन्द्रगिरी नगरपालिका 15-3 थाना चोकमा आज बिहान सतुङ्गलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश 02-03-8-98-97 नम्बरको स्कूटर र सोही दिशामा चलिरहेको LU-1-42-56 नम्बरको मिनी ट्रक ठोकिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका स्कूटर चालक चन्द्रगिरी नगरपालिका 12 का 40 वर्षीय दीपक नेपालको उपचारको क्रममा ललितपुर स्थित बी अस्पतालमा मृत्यु भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार स्कूटरको पछाडि सवार 56 वर्षीय सुभद्रा कुमारी नेपाल घाइते भएकी छन्। उनको कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। यस वर्षको साउन महिनाको दोस्रो सोमबार आज बिहानीदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागिरहेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभएको छ। साउने झरीको प्रवाह नगरी बिहानै भक्तजन मन्दिरमा दर्शनका लागि पुगेका थिए। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित र व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध समेत मिलाइएको छ। साउन 4 गते परेको पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी र कर्मचारीका साथै मन्दिर पहरागण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्था परिचालन भएका छन्। लाखौं भक्तजनलाई सहज रूपमा दर्शन गराउने गरी तयारी गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताउनु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार. फ्रान्सको दक्षिणी पश्चिमी शहर बोर्डो नजिक फैलिएको भीषण रणेलो थप तीव्र बन्दै गएपछि राष्ट्रपति इमान्युएल म्याक्रोले सोमबार आपतकालीन मन्त्री परिषद बैठक बोलाउनु भएको छ. डडेलो बोर्डोबाट करिब 15 किलोमिटर दूरीमा पुगेको छ भने आगामी दिनमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमानले आगो नियन्त्रणमा लिन थप चुनौती सिर्जना गरेको छ. हालसम्म बोर्डो शहर खाली गराउने निर्णय नभए पनि वरपरका क्षेत्रबाट 2,20,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ. फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले आगो नियन्त्रित रूपमा अनियन्त्रित रूपमा विभिन्न दिशामा फैलिरहेको भन्दै अवस्था अत्यन्त प्रतिकूल रहेको बताउनु भएको छ. गिरोन क्षेत्रमा लागेको आगोले आफ्नै हावा र चट्याङ उत्पादन गर्ने दुर्लभ पाइरोक्युमोनेक्स अग्नि मेक समेत बनाएको छ. यस वर्ष फ्रान्समा करिब 98,000 हेक्टर वन क्षेत्र जलेको छ, जसमा 42,000 हेक्टर दक्षिण पश्चिम क्षेत्रमा मात्र नष्ट भएको छ. उता स्पेनमा पनि डडेलोको संकट गहिरिँदै गएको छ. भालेन्सिया, म्याड्रिड र आविला आसपासका क्षेत्रमा नयाँ डडेलो फैलिएपछि करिब 90,000 मानिस विस्थापित भएका छन्. यस वर्ष स्पेनमा करिब 77,000 हेक्टर वन क्षेत्र डडेलोबाट प्रभावित भएको छ. प्रधानमन्त्री पेड्रो सान्चेजले जलवायु आपतकालीन अवस्था सम्बन्धी राष्ट्रिय सहमतिको आवश्यकता औल्याउँदै कठिन समय अझै बाँकी रहेको बताएका छन्. फ्रान्स र स्पेनमा हालसम्म कुल 3,30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ.
1: र अब खेल समाचार. आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ. नेदरल्याण्डसमा जारी सिरिज अन्तर्गत नेपालले आज दिउँसो 2:45 खेल्न लागेको हो. नेदरल्याण्डस भ्रमणमा रहेको नेपाल जारी सिरिजका शुरूआती दुवै खेलमा पराजित भइसकेको छ. पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा घरेलु टोलीसँग 6 विकेटले पराजित भएपछि नेपालमाथि भारी दबाव परेको छ. लीग टूको तालिकामा निराशजनक स्थितिबाट गुज्रिरहेको नेपाली टोलीलाई विश्वकपको ग्लोबल छनौटमा सिधै पुग्न अबका खेलहरू ब्याटिङ पक्षमा व्यापक सुधार गर्दै जित निकाल्नुको विकल्प छैन. लीग टूमा सहभागी 8 टोली मध्ये शीर्ष 4 रहने टोली सिधै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन् भने पुछारका 4 टोलीले प्ले अफ खेल्न पर्ने हुन्छ. नेपालले अब जारी सिजनका 2 र ओमानमा हुने अन्तिम सिरिजका 4 गरी कुल 6 खेल खेल्न बाँकी छ. हाल 30 खेलबाट 24 अङ्क जोडेर तालिकाको 5 स्थानमा रहेको नेपाललाई शीर्ष 4 पर्न बाँकी 6 खेलमा जित्न आवश्यक छ. विश्वकप छनौट मात्र नभई नेपाललाई आफ्नो एक दिवसीय मान्यता जोगाउन समेत हम्मे परेको छ. लीग टूको शीर्ष 6 पर्न सके मात्रै नेपालको ओडीआई मान्यता सुरक्षित रहनेछ.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: सुनसरीमा भएको झडप र गोलीकाण्डको घटना छानबिनको लागि समिति गठन. अनुसन्धान गर्न 1 हप्ताको म्याद कर्फ्यू जारी.
0: नागडुङ्गा सिस्नेरी सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा. उद्घाटन अघि स्थानीयको विरोध प्रदर्शन.
1: घर पहिरोले पुरिँदा म्याग्दीको बेनीमा एक वृद्धको मृत्यु. काठमाडौँमा मिनी ट्रक र स्कूटर ठोकिँदा एकजनाको ज्यान गयो.
0: फ्रान्सको बोर्डो शहर नजिक डडेलो भयावह बन्दै राष्ट्रपति म्याक्रोद्वारा आपतकालीन मन्त्री परिषद बैठक आह्वान.
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज विदा हुन्छौ. नमस्कार.
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494, 582-778।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
2: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
1: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली कसर उद्योग लस्ती पर्वत
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको

0: बजार पर्वत
1: फोन 068-26-144 98-5-10-16-094 98-4-76-39-691
0: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
0: दिदी बहिनी
2: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
2: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
1: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
2: फोन 068-26-144, 98-510-16-094, 98-476-39-601।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो तर तपाईँको त केही भएको छैन।
2: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
2: फोन 068-26-144 98-510-16-094 98-476-39691।
4: नाम नै पर्याप्त छ।
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
5: हामी
4: गर्न सक्छौ,
5: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बजे

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: ए भतिज, त त एकाएक शाकाहारी भइसले कमजोर होलास है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सुनसरीका सीडीओ सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरू फिर्ता सम्बन्धी खबरबाट। सुनसरीको देवानगंजमा दुई समूहबीच भएको हिंसात्मक झडपमा एकजनाको ज्यान गएपछि गृह मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूलाई एकैसाथ फिर्ता बोलाएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरीका एसपी केशव थेवे र कप्तानगंजका

0: सशस्त्र प्रहरी डीएसपी नन्दकिशोर महतोको जिम्मेवारी खोज्दै नयाँ टोली खटाइएको छ। बोलबम यात्राका क्रममा शुरू भएको विवादले उग्र रूप लिँदा गोली लागेर देवानगंजका ओम प्रकाश मेहताको मृत्यु हुनका साथै 22 जना घाइते भएका थिए। घटनाको विरोधमा सिराहाको गोलबजार र करजनहा स्थित पूर्व पश्चिम राजमार्गमा समेत प्रदर्शन फैलिएको छ। स्थिति नियन्त्रणमा लिन देवानगंज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। त्यस्तै सहसचिव भूपेन्द्र थापाको संयोजकतामा 5 सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई एक सप्ताहभित्र वेदन बुझाउने समय दिएको छ। कर्फ्यूका बीच देवानगंज र इनरुवा क्षेत्र अशान्त बनेको छ। अनिश्चितकालीन कर्फ्यूलाई समेत उल्लंघन गर्दै हिंसात्मक प्रदर्शन चर्किएपछि सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ। सड़कमा उत्रिएका प्रदर्शनकारीहरूले घर पसल गाड़ी र परालका टालीहरूमा आगजनी गर्नका साथै धारिलो हतियार प्रहार र कुटपिट समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न र गठित छानबिन समितिलाई सघाउने निर्णय गरे पनि मैदानमा भने त्रासको वातावरण कायमै छ। राष्ट्रिय मानव अधिकार आयोग र प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न, मृतकका परिवारलाई राहत दिन र घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
1: फौजदारी न्याय प्रणालीलाई पीड़ित मैत्री र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले हरेक मुद्दामा अपराध पीड़ितका लागि अनिवार्य रूपमा क्षतिपूर्ति दावी गर्ने नयाँ अभ्यास शुरू गरेको छ। कार्यालयको चौथो पञ्चवर्षीय रणनीतिक योजना र कार्य प्रगति सार्वजनिक गर्दै महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलले अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनका क्रममा क्षतिपूर्ति र अन्तरिम राहतको माग अनिवार्य रूपमा गर्ने जानकारी दिनुभयो। अदालतले क्षतिपूर्ति नदिएमा पुनरावेदन मार्फत समेत दावी गरिने र पीड़ितलाई अन्तिम राहत दिन मापदण्ड तय भइसकेको उहाँले स्पष्ट पार्नुभयो। सरकारी वकिलको उपस्थिति, साक्षी बकपत्र र सेवा प्रवाहलाई चुस्त बनाउन प्रत्यक्ष एवं अनलाइन अनुगमन प्रणाली लागू गरिएको छ। यसैबीच अभियोजनलाई वस्तुनिष्ठ बनाउन र संस्थागत क्षमता बढ़ाउन 3 अर्ब 40 करोड़ रूपियाँ भन्दा बढ़ी लागत अनुमान गरिएको पाँच वर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको छ। गत आर्थिक वर्षमा 3,191 वटा मुद्दामा निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
0: संघीय संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवको पारिश्रमिक र सुविधा थप्ने सरकारको निर्णय तत्काल रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गर्नुभएको रिटमा सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर्याएको हो। सरकारले कानून बमोजिम नै राजपत्रमा सूचना प्रकाशित गरी सुविधा हेरफेर गरेकाले प्रक्रियामा तत्काल प्रत्यक्ष त्रुटि नदेखिएको अदालतको भनाई छ। यद्यपि सर्वोच्चले यो निर्णयबारे 15 दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले अन्तरिम आदेश नदिएकाले सांसदहरूलाई स्वकीय सचिवको सुविधा उपलब्ध गराउने सरकारको निर्णय हाललाई कार्यान्वयनमा रहने भएको छ।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन आज भएसँगै काठमाडौँ भित्रने र बाहिरिने शास्तिपूर्ण यात्रामा नयाँ अध्याय थपिएको छ। जापानी सहयोग नियोगको जाइकाको सहयोगमा बनेको देशकै पहिलो 2.5 किलोमिटर लामो यो सुरुङ मार्ग उद्घाटन भए पनि शुरूवाती 15 दिन एम्बुलेन्स र सुरक्षा निकाय जस्ता अत्यावश्यक सवारी साधनलाई मात्रै आवत जावत गर्न दिइनेछ। त्यसपछिको परीक्षण अवधिभर पनि सर्वसाधारणका लागि गाड़ीबाट शुल्क लाग्ने छैन। परीक्षण अवधि सकेपछि कार, बस तथा ट्रकका लागि विद्युतीय भुक्तानी प्रणाली मार्फत तोकिएको शुल्क लागू गरिनेछ। पूर्ण रूपमा संचालनमा आएपछि धादिङको सिस्ने खोलादेखि काठमाण्डुको बलम्बोसम्मको यात्रा मात्र 7 मिनटमा पूरा हुनेछ। सुरक्षाका कारण 2 पाङ्रे 3 पाङ्रे पैदल यात्री र ग्यास तथा इन्धन जस्ता प्रज्वलनशील पदार्थ बोकेका गाड़ीलाई सुरुङ परिवेशमा पूर्ण रूपमा रोक लगाइएको छ। आगामी 5 वर्षका लागि 24 घण्टा उद्धार टोली, अत्याधुनिक सीसीटीभी र अक्सिजन भेन्टिलेशन प्रणालीसहित सुरुङ मार्गको नियमित हेरचाहको व्यवस्था मिलाइएको छ।
0: नेपाल अध्यागमनको सूचना प्रणाली दुरूपयोग गरी अमेरिकी नागरिकलाई गैर कानूनी रूपमा आवास भिजा मिलाइदिएको अभियोगमा 2 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी नागरिक डिन्जे रोबिन्सन विरूद्ध मुद्दा चलाएको हो। अख्तियारका अनुसार अपरेटर महतोले लक्जमबर्गका अर्का नागरिकको नाममा रहेको आवास भिजाको अभिलेख सच्याएर अमेरिकी नागरिक रोबिन्सनको नाममा प्रविष्ट गराएका थिए। कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी तोकिएको राजस्व समेत नलिए त्यस्तै भिजा बनाएर ती अमेरिकी नागरिकलाई नेपालमा बस्ने वातावरण मिलाइएको छानबिनमा खुलेको छ। सरकारी अभिलेखमा हेरफेर गरी नेपाल सरकारलाई हानि पुर्याएको भन्दै महत्व र कर्मचारीलाई प्रलोभनमा पारी गैर कानूनी लाभ लिने अमेरिकी नागरिक दुवैलाई मुख्य कसुरदार ठहर गर्दै कैद र जरिवानाको माग दावी गरिएको छ।
1: अनसनरत डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच मुख्य मागहरूमा सहमति जुटेपछि सम्झौताको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री कार्यालयसहित शिक्षा र स्वास्थ्य मन्त्रालय पठाइएको छ। कैलालीको धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा भएको वार्तापछि दुवै पक्ष सहमति नजिक पुगेका छन्। सहमति पत्रमा सहित दशरथ सन्त स्वास्थ्य विज्ञान विश्वविद्यालयमा 300 शैयाको अस्पताल सञ्चालन गरेर पठन पाठन शुरू गर्ने, निजी कलेजमा सीट बढ़ाउने प्रस्ताव खारेज गर्ने र रजिस्ट्रार डाक्टर भीम बहादुर चन्दलाई पदमुक्त गर्ने विषय समेत छन्। तर रजिस्ट्रार चन्दले राजीनामा नदिने अडान लिएपछि सरकारी पक्ष अलमलमा छ। गम्भीर बन्दै गएको स्वास्थ्य अवस्थाका बीचमा 24 अनशनमा रहनुभएका डाक्टर केसीका अधिकांश मागमा समझदारी भइसकेकाले मन्त्रालयबाट मस्यौदा अनुमोदन भई आउन साथ आजै अन्तिम सहमतिमा पुग्ने वार्ता टोलीले तयारी गरिरहेको छ।
0: नेपाल एलपी ग्यासको उद्योग संघले बजारमा ग्यासको आपूर्ति नियमित रहेकाले उपभोक्ताहरूलाई घरमा आवश्यकता भन्दा बढ़ी सिलिण्डर जगेडा नराख्न आग्रह गरेको छ। भारतबाट नियमित रूपमा दैनिक करिब 100 बुलेट ग्यास भित्री रहेकाले आतिनुपर्ने अवस्था नरहेको संघले जनाएको छ। उपभोक्ताहरूले एकैपटक धेरै सिलिण्डर भरेर जगेडा राख्ने प्रवृत्तिका कारण बजारमा अस्थायी अभाव जस्तो देखिएको संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। पहिलेकै परिमाणमा ग्यास आपूर्ति भइरहेकाले अतिरिक्त मौजदात राख्ने काम बन्द गरेमा यो समस्या आफै समाधान हुने उद्योगीहरूको भनाई छ। हाल देशभर 59 ग्यास उद्योग र करिब 1.5 करोड़ सिलिण्डर सञ्चालनमा रहेकाले सामान्य उपभोगका लागि ग्यासको कुनै कमी नहुने संघले स्पष्ट पारेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। बचत गरेको रकम वर्षौंसम्म फिर्ता नपाएपछि सहकारी पीड़ितहरू फेरि न्यायको गुहार लगाउँदै काठमाडौँको माइती घरमा उत्रेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आह्वानमा भेला भएका सर्वसाधारणले आफ्ना माग समेटेका प्लेकार्ड बोकेर सरकार विरूद्ध खबरदारी गरेका हुन्। सड़क प्रदर्शनमा उत्रिएका बचतकर्ताले साना वा ठूला नभने सबै पीड़ितलाई समान व्यवहार गर्न र ऋणीहरूबाट असूल गरेर भए पनि आफ्नो सामा ब्याज तत्काल दिलाउन माग गरेका हुन्। आफूहरूको आन्दोलनलाई फुटाउन भइरहेका षड्यन्त्रप्रति सचेत गराउँदै उनीहरूले यो विशुद्ध पीड़ितहरूको साझा मंच भएकाले कुनै राजनैतिक दल वा घुसपैठियालाई ठाउँ नदिने प्रश्न पारेका छन्। आउँदो दुई दिनसम्म ध्यानाकर्षण र्याली निकाल्ने र त्यसपछि पनि माग सुनवाई नभए अझ कड़ा आन्दोलन थाल्ने चेतावनी पीड़ितले दिएका छन्।
2: संसदमा पेश गरिएको राष्ट्रिय सेवा दल विधेयक 2083 परिमार्जन गर्न 14 जना सांसदले 78 संशोधन प्रस्ताव दर्ता गराएका छन्। सांसदहरूले सेवा दलको स्वरूप उमेर हद र कार्यक्षेत्रमा थप स्पष्टता ल्याउन माग गरेका हुन्। प्रस्तावित संशोधनमा सेवा दलमा 13 देखि 21 वर्षसम्मका युवालाई सहभागी गराउनुपर्ने, तालिमलाई विपद व्यवस्थापन र उद्धार कार्यमा केन्द्रित गर्नुपर्ने तथा साथै प्रदेशमा कार्यालय विस्तार गर्नुपर्ने विषय समेटिएका छन्। यस्तै प्रशिक्षकमा गैर सैनिक विज्ञलाई पनि मेट्न र समावेशी आधारमा सहभागी छनौट गर्न सांसदहरूको माग छ। यी एकीकृत संशोधन प्रस्तावहरूमाथि अब विषयगत समितिहरूमा छलफल हुने भएको छ।
1: राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर पुनः गृह मन्त्रालय मातहतमै राख्न नेपाली कम्युनिष्ट पार्टीले माग गरेको छ। सरकारले संसदमा पेश गरेको नेपाल विशेष सेवा ऐन संशोधन सम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराउँदै नेकपाका सांसदहरूले यस्तो प्रस्ताव गरेका हुन्। नेकपाका प्रमुख सचेतक युवराज दुलाल र सांसद गणेश बहादुर विश्वकर्माले विधेयकको दफा परिमार्जन गरी गुप्तचर निकायलाई गृह मन्त्रालय अन्तर्गत नै सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ। यसअघि कार्यविभाजन नियमावली मार्फत मातहत रहेका विभागलाई प्रधानमन्त्री कार्यालय लगिएको थियो। त्यसलाई कानूनी रूप दिन विधेयक ल्याइएपछि संसदमा संशोधन प्रस्ताव परेको हो।
2: असार महिनामा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ। नेपाल विद्युत प्राधिकरणले असारकै खपतमा भ्याट जोडेर बिल पठाएपछि आलोचना भइरहेका बेला विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो। विभागका अनुसार असार 32 गतेसम्म खपत भएको बिजुलीको बिल साउन 1 गते वा त्यसपछि प्राप्त भए पनि त्यसमा भ्याट जोड्न पाइने छैन। आर्थिक ऐन 2083ले गरेको नयाँ व्यवस्था अनुसार साउन 1 गतेदेखि हुने विद्युत खपतमा भने अन्तिम उपभोक्ताका लागि 5% र अन्यको हकमा 13% भ्याट लागू हुनेछ। साउनदेखिको बिजुली खपतमा न्यूनतम शुल्क वा डिमाण्ड चार्जमा समेत भ्याट लाग्नेछ। प्राधिकरणले असारकै बिलमा भ्याट जोडेर पठाएपछि चौतर्फी विरोध हुनका साथै निर्णयबारे विभागसँग राय मागेको थियो। सोही रायका आधारमा विभागले असारको बिजुली खपतमा भ्याट नलाग्ने स्पष्ट पारेको हो।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको भौतिक तथा डिजिटल दुवै माध्यमबाट बिक्री वितरण नगर्न चेतावनी दिएको छ। बजारमा अझै पनि त्यस्ता वस्तुको अनधिकृत रूपमा कारोबार भइरहेको गुनासो आएपछि विभागले आज सूचना जारी गर्दै ध्यान खिचेको हो। सरकारले निकासी पैठारी ऐन अनुसार विभिन्न समयमा राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुको आयात र निर्यातमा पूर्ण वा परिणात्मक बन्देज लगाएको थियो। विभागले सबै व्यापारी आयातकर्ता र भण्डारकहरूलाई कानूनको पूर्ण पालना गर्न आग्रह गरेको छ। गैरकानूनी रूपमा प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन लगायत कानून बमोजिम कड़ा कार्यवाही गरिने विभागले स्पष्ट पारेको छ।
2: औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका फार्मेसीहरूको दर्ता प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित स्थानीय तहको सिफारिश पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। विभागले सूचना जारी गर्दै औषधि व्यवसायलाई थप व्यवस्थित पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले यो व्यवस्था गरिएको बताएको छ। संशोधित नागरिक बढ़ापत्र मार्फत लागू गरिएका व्यवस्थाको निरन्तरता स्वरूप पुनः सूचना जारी गरिएको विभागले जनाएको छ। सूचनामा नयाँ फार्मेसी दर्ता गर्न वा दर्ता प्रमाणपत्र नवीकरणका लागि निवेदन पेश गर्दा नियमानुसारका अन्य कागजातसँगै सम्बन्धित स्थानीय तहको सिफारिश पत्र पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ। विभागले सम्बन्धित व्यवसायी सरकारवाला तथा सर्वसाधारणलाई जानकारी गराउँदै आवश्यक कागजात पूरा गरी नियमानुसार प्रक्रिया अघि बढ़ाउन आग्रह गरेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दुग्ध विकास संस्थान डेडिसीले उपभोक्तालाई आफ्ना उत्पादन सहज रूपमा उपलब्ध गराउन काठमाण्ड उपत्यका 30 स्थानमा आफ्नै डेडिकेटेड आउटलेट संचालनमा ल्याउने भएको छ। साउनभित्रै बुढा नीलकण्ठ, कलंकी, कोटेश्वर, नयाँ मानेसु लगायत क्षेत्रमा बिक्री केन्द्र संचालनमा ल्याउने तयारी भएका छन्। संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार यी आउटलेटहरूमा डीटीसीका दूध, दही, घिउ, पनीर, आइसक्रीम लगायत सम्पूर्ण सामग्री मात्र बिक्री हुनेछ। यसका साथै अबको केही दिनमै अनलाइन मार्फत अर्डर गरेर घरमै डेलिभरी पाउने समेत व्यवस्था समेत मिलाउन लागिएको छ।
2: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। अघिल्लो कारोबार दिन बढ़ेको शेयर बजार आज 33.28 अंकले ओह्रालो लाग्दै 2701 अंकमा झरेको छ। कारोबारको शुरूआती समयमा बढ़ेर 2744 अंकसम्म पुगेको बजार त्यसपछि निरन्तर ओह्रालो लागेको हो। बजार घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन पाउने 5 अर्बको शेयर कारोबार भएकोमा आज 6.07 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। आज कुल 35 कम्पनीको शेयर मूल्य बढ्दा 235 कम्पनीको घटेको छ भने 5 कम्पनीको मूल्य स्थिर रहेको छ।
1: अब विदेशका खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सहकार्य, क्षेत्रीय सुरक्षा र साझा चासोका विषयमा छलफल हुनेछ। गाजामा युद्ध अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले नेतन्याहू विरूद्ध पक्राउ पूर्जी जारी गरेकाले न्यूयोर्कका मेयरले उनलाई अमेरिकामा पक्राउ गर्न माग गरेका थिए। यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले नेतन्याहू अमेरिका भ्रमणका क्रममा पक्राउ नपर्ने स्पष्ट पारिसकेका छन्।
2: कंगोमा इबोला भाइरसको तीव्रता फैलिएको छ। यसबाट संक्रमित हुनेको संख्या हालसम्म 3,000 नागेको छ। गत मे 15 फैलिएको यो महामारीका कारण हालसम्म 1,354 जनाको ज्यान गइसकेको छ। पछिल्लो 10 दिनमै थप 1,000 नयाँ संक्रमित थपिएपछि स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। हाल कंगोका 5 प्रान्तमा फैलिएको यो इबोलाको बिन्दु बुन्डी विज्ञो स्ट्रेन हो, जसका लागि स्वीकृत खोप वा प्रभावकारी उपचार हालसम्म उपलब्ध छैन। 90% संक्रमित उत्तर पूर्वी इटोरी प्रान्तमा भेटिएका छन्। वैज्ञानिकहरूले यस भाइरस विरूद्धको खोप र औषधि परीक्षणको कामलाई अघि बढ़ाएका छन।
1: अब खेलकुद। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2026 विश्वकपमाथि प्रश्न उठाउने आलोचकलाई जवाब दिएका छन्। आज जारी खुला पत्रमा उनले अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजित विश्वकप पूर्ण रूपमा सुरक्षित र सफल भएको दावी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेप, खेलाड़ी प्रतिबन्ध र भिजा विवादबारे उठेका प्रश्नको बचाउ गर्दै अध्यक्षले राजनैतिक तनाव र संकटका बीच पनि फुटबलले मानिसलाई जोड़ने र खुशी बाँड्ने काम गरेको स्पष्ट पारेका हुन्। रेफ्रीका केही निर्णय र अनुशासन सम्बन्धी कदमहरू संसारभरका लीगमा सामान्य मानिने भन्दै उनले यस्ता विषयमा बिना कारण अफवाह नफैलाउन आग्रह गरेका छन्।
2: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा अहिले नेपाल र नामिबिया बीचको खेल भइरहेको छ। नेदरल्याण्डमा भइरहेको खेलमा नामिबिया विरूद्ध नेपाल टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्त पाएको नामिबियाले ताजा अवस्थामा 45 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 181 रन बनाएर खेलिरहेको छ। श्रृंखलाका अघिल्ला दुवै खेल गुमाएको नेपाल आज पहिलो जित निकाल्ने दाउमा छ भने नेपाललाई नै हराएको नामिबिया दोस्रो जितको खोजीमा छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो। कर्फ्यूका बीचमा तोडफोड़ र आगजनी, सद्भावको अपील।
2: फौजदारी मुद्दामा क्षतिपूर्ति दावी अनिवार्य। सांसदका सोखिएको सुविधा रोक्न सर्वोच्चको अस्वीकार। सरकारसँग लिखित जवाफमा अवैध भिजा प्रकरणमा अध्यागमनका कर्मचारी र अमेरिकी नागरिक विरूद्ध मुद्दा।
1: घरमा ग्यास जगेडा नराख्न आग्रह। अतिरिक्त मौजदातले बजारमा अस्थायी अभाव। सहकारी पीड़ित फेरि सड़कमा। सावा ब्याज फिर्ताको माग गर्दै काठमाण्डुमा प्रदर्शन।
2: इजरायली प्रधानमन्त्री नेतन्याहू अमेरिका प्रस्थान। ट्रम्पसँग उच्च स्तरीय भेटवार्ता हुने। कंगोमा इबोला भाइरस बढ़्दो। 10 दिनमै 1,000 नयाँ संक्रमित थपिए।
1: र विश्वकप लीग टू अन्तर्गत नेपाल र नामिबिया विरूद्ध खेल जारी। विश्वकपमा विवादमा फिफाको स्पष्टीकरण। आलोचकमाथि घृणा फैलाएको आरोप।
2: हौस् त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRM 99.1.
1: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो हाँ यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1 सबैका लागि सूचना
6: नेपाली रेडियो नेटवर्क रेडियो NRM 99.1 मा यो हो फिल्मी मेलोडी

बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 33.6 मिलीमीटर, पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 68.4 मिलीमीटर, वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, दिपालको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.4 मिलीमीटर। प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सड़क यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डडेलो अझै नियन्त्रणमा आउन सकेन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: Beer. Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: गर्न सक्छौ

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाओ आदेश। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति।
1: सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्य तर्फ तुरन्त बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन अब केही सहमति भएको।
0: बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने। आवश्यकता भन्दा बढ़ी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह।
2: भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ। अब यो स्टोर गरेर राखेकोले नपाउनेले पाउँछन् भनेर अब त्यसमा उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला।
0: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा। विदेशमा दक्ष कामदारको माग बढ़दो। विदेशी नै नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
3: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौं भन्ने हिसाबले यो सूचना जारी गरिएको।
0: र विश्व चर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन, संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमता अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न, सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेका छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे।
1: सर्वदलीय सर्वपक्षीय एउटा संवाद, शान्ति संवाद जस्तो भयो। यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन। अब त्यो घटनाक्रमको समीक्षा गरियो, यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेका चुनौतीहरूका सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्यतर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति, सद्भाव, धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो जो निकाय पदाधिकारीको, जो जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जे जो भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन चाहिँ अब केही सहमति भएको छ। अहिलेसम्म एकजना घाइतेहरू, 9 जना घाइतेहरूको उपचार परिरहेको छ।
5: गैराती बुलबम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिले 1 साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा एकजनाको मृत्यु भएको घटना बारे अनुसन्धान शुरू गरेको छ। साथै सबै पक्षलाई सभ्यता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संखुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाडौँको चन्द्रागिरी नगरपालिका 2 टुटीपाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुङ्गा सुस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
6: घुमेर जाँदा फेरि बढी खर्च हुन्छ, टनेलबाट जाँदा फेरि लङ टर्म अहिले हाम्रो भायबिलिटी टेस्ट भनिन्छ। भायबिलिटी भनेको यदि 5 किलोमिटरको सडकलाई 1 किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो नि हामी टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
5: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी, आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएनसँग बताउनुभयो।
3: छोकडा हामी बजारमा देख्छौँ छोकडा, त्यस्तै गरेर हामी त्यहाँ फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्सहरू, ड्रिङ्क्स भनेर इनर्जी ड्रिङ्क, ती जस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइसकेपछि हामीले त्यो रोक्न पहिल्यै सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी
7: निकासी पैसाडी नियन्त्रण एन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अब त्यो कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कोही सदाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
5: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अदक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन, निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरुङले सीआईएनसँग बताउनुभयो।
8: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अध्यक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यसको सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो, जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्यमा चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनुपर्ने तलब सेवा सुविधामा चाहिँ वृद्धि हुन्छ, जसले गर्दा उसले पठाउने डिप्रेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा डिप्रेसन भोल्युम पनि बढेर आउँछ।
5: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
2: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ कहिले 160 ग्यास आउँछ, अब उपभोक्ताहरू बिहानैदेखिको आएर पराइरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरे हुन्छ, अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन अब वर्तमान नहोला, कहीँनिर तपाईँको बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला, तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
5: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
9: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
10: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
9: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानी सँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डीएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ. कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो. यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज पुगेको थियो. कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी दुईदेखि तीन दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ. समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ. संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ. मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो. उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो. रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो. सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ. यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो. अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ. कानूनका विज्ञले चाहिँ के भन्छन्? हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं.
10: सरकारले स्वकीय भनेको सुविधा हो. अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ. अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानून अनुसार अथोराइज चाहिँ हुनु पर्दछ. त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ. यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो. तर गर्न सक्दैन भन्ने होइन, खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने. तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ. अब कम्पिटिङ क्लेम्सहरूको आधारमा कहिले दिने, कति दिने, दिने वा नदिने त्यो त सरकारले निर्णय गर्ने उसको चाहिँ अधिकारको कुरा भयो. दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ. त्यसका बारेमा सरकारले जवाफ दिने हो.
16: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भएको छ.
10: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन. किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ. उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ जनताका चाहिँ काम गर्दाखेरि. त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्. तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ. मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो. होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो। भनेपछि सरकारले त्यति सुविधा दिँदै नदिने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरो औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानून अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानूनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बालबालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
17: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्र हेर्ने कि अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
0: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
12: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
13: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
12: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
18: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G सिम, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मधेस प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लील प्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
17: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव सहितको एउटा सानो टिममा पनि हामीले छलफल गर्यौं, हामीले प्रस्तुतिकरण गर्यौं, जुन डाटाको हामीले स्थानीय तह, नगरपालिका, जिल्लाको सम्पूर्ण डाटा अहिले मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू, सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौँ भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं र
19: स्वास्थ्य मन्त्रालयको
17: तर्फबाट हामी परिपत्र गर्यौं।
19: यहाँहरूले त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
17: छलफलको निष्कर्षको आधारमा तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मधेस प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौ, त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका 3 जिल्ला, मधेसका 3 जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। खडा शीघ्र कुपोषण जुन साम भएका बाल बालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बाल बालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
19: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
17: यो
19: समस्या नभएर कि खास
17: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन, अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
19: सुधारिएको
17: अवस्था छ, अन्यत्र अरू प्रदेशको तुलनामा सुधारेको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
19: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
17: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौँ, अलि धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
19: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
17: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर वर्गीकरण गरिन्छ, माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बाल बालिकालाई त्यो टेस्ट गराएर त्यो तयारी खाना टेस्ट गराएर उसले मन पराउँछ पराउँदैन एक हप्ताको दिएर गाउँमै त्यही स्थानीय तहमै दिन्छौँ र पुनः बोलाउँछौँ र उसले खुवाएको खाएको यकिन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण प्रस्तावना सबै प्रदेशमा छ।

0: बालबालिकालाई कति कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण प्रस्तावना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
1: सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाओ आदेश जारी। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने सरकारको दावी छ। विदेशमा दक्ष कामदारको माग बढ़दो छ। विदेशी नै नेपाली मध्ये तीन मध्ये एक दक्ष श्रमिक रहेका छन्। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी छ। र विश्वचर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: मौसम का कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईको आवाज
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
4: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
5: अहिले राति को ठीक 8 बज्यो।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले रातिको ठीक 9 बज्यो।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मान्यजी।
1: धन्यवाद।
0: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
1: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिरहेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
0: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेको छ। तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
1: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
0: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
1: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ, र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
0: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि, अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
1: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न, जसको हितको निमित्त उपस्थित भएको हो, त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ, सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी।
0: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो, त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइराख्नु भएको छ अहिले अथवा खबरदारी गरेको?
1: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
0: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB-सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला, दलित, सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनुभयो, त्यसले पनि केही आट भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
1: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो, त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति, कुसंस्कार, विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले, त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नु पर्छ, यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि, मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको हो मलाई।
0: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
1: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू व्यवधानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको संघर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
0: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले कस्तो सुन्थ्यौं भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढङ्गले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौँ। अहिले सुरुवाती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
1: विगतका सांसदहरूबाट सुनेको समानुपातिकलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै दृष्टिकोणले हेर्ने, समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त। समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेर आउँ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन् होइन, त्यो कुराले चाहिँ मनमा एकदमै दुखित ल्याउँछ।
0: अहिले पनि संसदभित्रै त्यस्तो कुरा सुन्नुपर्छ?
1: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ म। मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
0: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको पनि महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लाग्नु
1: पर्दैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ र अरू राजनैतिक दल नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको सांसद बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबस अथवा भेटघाटलाई हेर्दा?
1: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ
0: सबै सांसदसँग,
1: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिले पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने, होइन, बाहिर भेट्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ, होइन। तर अब अहिले रासपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी देखिँदैन, त्यो त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ,
0: त्यहाँबाट निस्किँदाखेरि
1: हाँसीखुसीका साथ एकदमै हात मिलाएरै हामी हेर्छौँ।
0: सबै सांसदसँग तपाईँको बराबरै सम्बन्ध हो कि
1: अथवा
0: बढी बाक्लो कसैसँग अलि पातलो?
1: कतिसँग त चिन्जान पनि छैन, अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग चाहिँ चिन्जानै हुँदैन, जाने आउने अब त्यो आफ्नो काममा हुने केही अब मान्यज्यूहरूसँग चिन्जान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान, बल्लाकोसारी परामर्श हुन्छ, फोन सम्वादहरू पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
0: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
1: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न पाएको छु, त्यस पछाडि मैले विधेयक माथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ अहिले। अरू समय चाहिँ मैले विशेष समय र अर्को ढ्याप्याप्पै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
0: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
1: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु,
0: भनेको सधैँ बोलिराख्नु मन,
1: सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो। आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फुकोस्, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
0: अहिलेको संसदको बोलाइलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलि चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
1: त्यो अब आफूले अर्कालाई जज गर्न चाहिँ सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौँ हामी स्वीकार्दैनौँ, त्यो खालको परिपाटी छ, त्यसैले लाग्छ। अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ, होइन? त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला हामीले, हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म।
0: भनेको संसदमा फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
1: अलिकति त्यहाँनेरि चाहिँ त्यस्तै लाग्छ मलाई, कता कता लाग्छ, मिडियाले कभरेज गर्दा हाइलाइट गर्दा पनि अलिक ठुलो स्वरले त्यो भइसकेपछि चाहिँ अलिक हाइलाइट गर्ने बाहिर ल्याइदिने त्यो खालको चाहिँ धेरै देखेँ मैले। हुन त अब राजनीतिमा चर्को भाषण गर्ने होइन अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला, तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि सस्तो हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ मलाई। कसै सबैको एउटै खालको बोली पनि हुँदैन, सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैन, तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त।
0: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक व्यक्ति पनि पर्नुभयो, तपाईँको दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ, अनि त्यो कारणले पनि कहीँ न कहीँ प्रभाव पारेको होला, अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्त्वहरू हुन्छ।
1: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे, मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि। त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन, त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म। यो राजनीतिक क्षेत्रमा पनि स्वीकारे हुन्थ्यो भन्ने लाग्छ। कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू, आफूलाई कसरी ट्रेन गरिएको छ। अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो, अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उश्रृङ्खलता कहीँ देखिँदैन
0: भनेको। तपाईँ साहित्यिक र साङ्गीतिकहरूमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भनेर?
1: हजुर, एकदमै हुन्छ। त्यो चाहिँ
0: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना,
1: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति एसी त मैले 14 वर्ष
0: कति सालतिर
1: दिएको, यो चाहिँ मेरो 57 सालतिर
0: छापिएको पहिलो रचना।
1: पहिलो रचना
0: अनि ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति,
1: हजुर,
0: त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
1: मलाई चाहिँ यो खास गरेर चाहिँ म स्कुलमा हुँदा चाहिँ म एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो।
0: साहित्यिक यहाँको यात्राको बारेमा अलिकति तपाईँले नै सुनाउनु।
1: त्यस पछाडि मेरो म चाहिँ एकदम मेरो गायन कला राम्रो थियो पहिले, अनि मेरो भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। म चाहिँ एकदमै तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथेँ अनि उहाँहरूको कपी गर्थेँ, गाउँथेँ स्टेजहरूमा।
0: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश हामी अब अहिले ठ्याक्कै यसरी नै तपाईँलाई स्वरले साथ नदिएको होला बेग्लै कुरा, तर मान्यजीमा यस्तो पनि कला रहेछ भन्ने त्यो सम्झना गराउनको लागि
1: मैले चाहिँ सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
0: कसरी गर्नुभएको थियो सुनौ?

0: जस अरुला लामा लगायत अरू अग्रज गायकहरूको पछ्याउँदै पछ्याउँदै तपाईँले कोसिस नै गर्नु पछि केमा समस्या भएर तपाईँ
1: भोकल गर्नु रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
0: भनेको मञ्चहरूमा पनि त्यतिखेर थुप्रै
1: थुप्रै गाउँथे कलेजमा त कहिले छोडिदिन थिए स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो
1: अनि त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भावा आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको हो।